0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसकेँ बाबा, यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर मीठो सम्बन्ध र मीठो खानाका लागि संजीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
16: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरैसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9840 27445
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: सर, एउटा प्रश्न सोधौँ है।
13: सोधा न
12: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
13: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
12: हस्, धन्यवाद सर।
14: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइँ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: सिद्धार्थ चस्मा घर।
15: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
16: भैरवा आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
17: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470 23 613।
19: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
20: अहिले बिहानको 8 बज्यो।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239394
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुस् न भन्नुस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
12: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
12: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
11: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
13: दिदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
14: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
15: हिंसा सहेर नबसौँ विभेदमुक्त समाज निर्माणमा जुटौँ
14: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ
15: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
16: हेलो हाई ओ साथी तिमी कता हिडेको
17: हाई म आज गयाको ड्रेस अपिनेको
16: किन के पाइन्छ र त्यहाँ
17: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
18: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
19: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060
20: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
21: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
20: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
21: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
20: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
21: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
22: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
23: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
22: भयो दाई
19: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
24: तेलको जर्किन बोक्दै कता हो दिदी
25: सञ्जीवनी तेल मिल
24: किन नि सञ्जीवनी तेल मिल नै
25: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
24: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
19: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
24: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
19: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
2: र म उपेन्द्र। जीवन सन्देश कार्यक्रम लहरको आज यो चौथो खण्ड। आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिको समयमा के कस्तो सावधानी अपनाउनु पर्छ यसै विषयमा संवाद गर्नेछौँ।
1: विशेष गरी रातिको समयमा हुन सक्ने सर्पदंशको जोखिम र बस्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीलाई कर्णाली प्रदेश सुर्खेत स्थित प्रादेशिक अस्पतालमा सेवारत डाक्टर के एन पौडेलले जानकारी दिनुहुनेछ।
3: सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ दिउँसै पर्याएर पर्नुभन्दा पहिले नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ।
2: साथसाथै सर्पदंशबाट बच्नका लागि राति र काम गर्ने समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको चौथो खण्ड पनि हामी सुन्नेछौँ।
4: खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र पालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
1: नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन्, बरु सर्प हामीसँग डराउँछन्। यदि हामीले जान अन्जानमा सर्पलाई चलायौँ अथवा जिस्कायौँ भने प्रतिरक्षा स्वरूप वा आफ्नो बचाउको लागि सर्पले हामीलाई डस्ने हुन्। उनीहरू आहाराको खोजीमा बाहिर निस्केको बेला घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्।
2: त्यसका साथसाथै सर्पले हामीलाई क्षति पुर्याउँछ भन्ने ठानेर हामीले सर्प देख्ने बित्तिकै मार्न खोज्छौँ। त्यसो गर्दा पनि सर्पले हामीलाई डस्ने गर्छ। आफ्ना गाउँठाउँ र समुदायमा पाइने सर्पहरूको बारेमा हामीलाई जानकारी हुनुपर्छ। ती सर्पहरू कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ। हामीले हाम्रो घर वरपर भएका सर्पहरू आकर्षित हुने ठाउँहरूको व्यवस्थापन समयमै गर्नुपर्छ।
1: सर्पहरू लुकेर बस्ने भएकोले आफ्नो घर र खेल मैदानको वरिपरि सधैँ सफा राख्नुपर्छ। झाडी, ढुङ्गा, हिलो र पातको थुप्रो हटाउनुपर्छ भने दाउरा, पराल र सुकेका घाँस आदिको सही व्यवस्थापन गर्नुपर्छ। रुख अथवा जमिनमा भएका पुवाल अर्थात् दुलोहरूमा जथाभावी हात छिराउन हुँदैन।
2: अचलाजी, रातिको समय र काम गर्ने बेलामा हामीले कस्तो कस्तो किसिमको सावधानी अप्नाउनु पर्छ, सर्पको जोखिम भएका ठाउँमा काम गर्न जानु अघि के गर्नुपर्छ होला, तपाईँ केही भन्न सक्नुहुन्छ?
1: उपेन्द्रजी, तपाईँको जिज्ञासाको जवाफ दिनु अघि हामी श्रोता सहभागीहरूको प्रतिक्रिया सुनाउन है। उहाँहरूले अपनाउनु भएको सावधानी र मलाई थाहा भएको कुराको तालमेल कत्तिको मिल्छ त्यो पनि हेरौँला। हामीले केही श्रोता सहभागीलाई रातिको समय र काम गर्ने बेलामा सर्पदंशबाट बस्न तपाईँहरूले कस्तो सावधानी अपनाउने गर्नुभएको छ र किन भनेर सोधेका छौँ।
5: मेरो नाम चाहिँ रविना भण्डारी, घर दादिङ। झाडी जङ्गलमा अनि त्यो धेरै धेरै सामानहरू राखेको ठाउँमा, गोदामहरूमा अनि पानी मुनि नै हुनसक्छ, दुलोमा त्यस्तै त्यस्तै ठाउँमा लुकेर बस्छ। काम गर्दाखेरि लामो लामो लुगाहरू लगाएर हिँड्ने अनि रातिको समय हुँदाखेरि टर्च बाल्ने, माथिसम्म आउने बुटहरू लगाउने अनि त्यसमा दुलोहरू पुर्ने, वरिपरि सफा सुग्घर गर्ने।
6: मेरो नाम नारायण यादव हो, मेरो घर वीरगञ्ज पर्छ। सर्पहरू लामो घाँस, फोहोर भएको थुप्रो घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। लामो बाहुला भएको कपडा लगाउँछौँ। चहकिलो उज्यालो हुने बत्ती बाल्छौँ। काम गर्ने ठाउँमा सफा सुग्घर राख्छौँ।
7: मेरो नाम चाहिँ अन्ता राउत, घर बैतारी। झारी उट्यान भएको ठाउँमा, फोहोरहरू भएको ठाउँमा अनि दुलोमा त्यस्तै ठाउँहरूमा लाइट बालेर अनि लट्ठीहरू लगेर अनि सफा सुग्घर गर्ने, त्यो झारी बुट्यानहरू फोहोरहरू भएको ठाउँमा, दाउराहरू राखेको ठाउँमा त्यस्तो ठाउँमा नआने।
8: सर्पहरू लामो घाँस, फोहोरको थुप्रो घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। कहिलेकाहीँ गीत बजाउँदै पनि हिँड्छौँ। खास गरेर रातको समयमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउँछौँ। चकिलो उज्यालो हुने बत्ती बाल्छौँ। शुद्धा झुलको प्रयोग गर्छौँ। घरको वरिपरि सफा सुग्घर राख्छौँ। ठुल्ठुलो झारहरू छ भने काट्छौँ। काम गर्ने ठाउँमा पनि सफा गरेर राखेका हुन्छौँ। यी पालहरू छ भने टाल्छौँ। मुसा र भ्यागुताहरू आउन दिँदैनौँ।
2: हामीले भर्खरै सुन्यौँ सर्पदंशबाट बच्न रातिको समय र काम गर्ने बेलामा श्रोता सहभागीहरूले अपनाउनु भएको सावधानीको बारेमा उहाँहरूकै विचार। उहाँहरूमध्ये केहीले रातिको समयमा उज्यालो बत्ती अथवा टर्च लाइटको प्रयोग गर्ने गरेको र वर्षायामको समयमा खुट्टामा रबरको बुट लगाउने गरेको र पुरा बाहुला भएको कपडा लगाउने गरेको कुरा पनि सुनाउनु भयो। अब भन्नुहोस् न रचलाजी, उहाँहरूले अपनाउनु भएको सावधानी पर्याप्त छ त?
1: उपेन्द्रजी, सर्पदंशबाट बस्ने उपायका बारेमा समुदाय बिस्तारै सचेत हुँदैछ भन्ने उदाहरणको स्वरूप आज श्रोता सहभागीको विचारलाई लिएको छु मैले। रातिको समयमा घर बाहिर निस्कदा लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। यसले वरिपरि सर्प भएमा भगाउन मद्दत गर्छ। रातिको समयमा उज्यालो बत्ती अर्थात् टर्च लाइटको प्रयोग सधैँ गर्नुपर्छ। यसले आफ्नो वरपर भएका सर्पहरू परैबाट देख्न सकिन्छ।
2: म पनि के भन्छु है अचलाजी, यसै विषयमा सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पुरा खुट्टा छोप्ने गरी बाक्लो कपडा लगाउने गर्नुपर्छ। खाटमा मात्रै सुत्ने गर्नुपर्छ। शुद्धा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ र बालबालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
1: तपाईँले ठिक भन्नुभयो उपेन्द्रजी। हामी खेतबारी तथा घाँस दाउरा लगायतका काममा जङ्गल जाँदा पनि लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। हरियो सर्प घाँस जस्तै हरियो हुने भएकोले घाँस काट्ने बेलामा अझ बढी सावधान हुनुपर्छ।
2: रातिको समय र काम गर्दाका बखतमा हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीहरूका बारेमा जानकारी दिन आज हामीसँग कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा सेवारत यसै सम्बन्धी विज्ञ डाक्टर केएन पौडेल हुनुहुन्छ।
3: केएन पौडेल, म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुख रूपमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत छु।
2: सुर्खेतमा सर्पदंशको कतिको समस्या छ अथवा कर्णाली प्रदेशमा?
3: कर्णाली प्रदेशमा सर्पदंश एकदमै ठुलो समस्याको रूपमा रहेको छ। फिसालु सर्पदंशको मात्रा चाहिँ केही कम भए पनि जुन फिसालु नभएको सर्पदंश छ त्यस एकदमै धेरै छ। दैनिक जसो दिनमा सिजनको बेलामा 3-4-5 बिरामी हेरिरहेको अवस्था छ।
2: विषालु कमै छ?
3: हजुर, विषालु कम छ। विषालु पनि हाम्रो दुई प्रकारको हुन्छ, धेरै जसलाई थाहा छ होला, जुन हाम्रो नर्भ्समा असर गर्ने प्यारालाइसिस गराउने विषालु सर्प र अर्को चाहिँ रगतमा खराबी देखाउने विषालु सर्प छ। हाम्रोमा चाहिँ रगतमा खराबी देखिने विषालु सर्प अलिक धेरै बढी मात्रामा छ। अन्त बिरामीको रगतहरू पातलो हुने, नजम्ने, रगत बगिरहने समस्या धेरै जसोमा देखा पर्छ भने प्यारालाइसिस गराउने सर्पदंश चाहिँ अलिक त्यस्तै धेरै नभएको।
2: के जातिका सर्पहरू पाइन्छन्?
3: जुन भाइकर भन्छौँ नि हामी, दुई फिट भाइकर छ भोलिदेखि।
2: अर्को एउटा प्रश्न, यो अब किसानहरू अथवा बाहिर खेतबारीमा काम गर्ने अथवा बाह्य ठाउँमा काम गर्नेहरूले सर्प दंशको ज्यादा शिकार हुनुपर्छ र रातिमा त्यसै गरी सर्पहरूबाट उनीहरू शिकार हुने गर्छन् भने, किनभने राति देख्न गाह्रो हुन्छ, यो बाहिर काम गर्दा होसियारी सावधानी के गर्नु पर्ला?
3: बाहिर काम गर्दाखेरि चाहिँ हामी विशेष त यदि हजुरहरूको भेगमा सर्पदंशकोहरू धेरै धेरै छन् भने हजुरहरू सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ दिउँसै पर्याएर पर्नुभन्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ। दुई नम्बर, सर्पदंश धेरै भएको ठाउँमा चाहिँ विशेष त बुट टाइपको जुत्ताहरू लगाउनु, किनकि सर्पले धेरै रुख्ने भनेको खुट्टामा हो। र हाम्रो चाहिँ दाजुभाइहरू दिदीबहिनीहरू धेरै जस्तो खाली खुट्टा जाने या खेतबारीमा काम गर्दाखेरि चप्पल मात्र लगाएर जाने जुन क्रम छ, यसको क्रममा चाहिँ सर्पदंश अलिक धेरै हुने गर्छ। बुट अथवा अलिक ठुलो जुत्ता लगाउन सक्यो भने केही न केही रूपमा सर्पदंश कम भइहाल्छ। अर्को कुरा चाहिँ राति सुत्ने बेलामा हामीले जुन झुलले चाहिँ गर्मीमा लाफाटेबाट जोगाउन सक्छौँ, त्यो सर्पको हकमा चाहिँ यो सर्प घरभित्र पनि आउने भएको हिसाबले चाहिँ झुलमा सुत्दाखेरि हामी बाहिर गर्मी भयो भनेर छतमा सुत्ने या बाहिरी बारदरीमा सुत्ने पानी छ, त्यसमा चाहिँ हामीले झुल लगाएर सुत्यो भने चाहिँ पेटको टोकाइबाट केही न केही हदसम्म धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। फुल लुगा लाउने, बुट लगाउने र सर्पवंश भइहाल्यो भने पनि कसरी यसबाट जोगिने भन्ने कुराको सामान्य ज्ञानहरू सबैले राख्न सक्यो भने पक्का नै बस्न सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ।
2: अब यो सर्पदंशको लागि भेरी क्षेत्र अथवा बाँके बर्दिया सुर्खेत दाङदेखुरी यो भेग पनि प्रशस्त सर्पदंशबाट आक्रान्त क्षेत्र हो, त्यसकारणले हामीले अप्नाउनु पर्ने अरू सावधानी के के छन्?
3: सर्पदंश भइहाल्यो भने चाहिँ फिसालु सर्प या बोमनहरूले चुकेको हकमा चाहिँ एक घन्टाभित्र नै अस्पताल पुग्नुपर्ने भनेर अहिले विभिन्न अध्ययनहरूले देखाएको छ। हुँदाखेरि 1 आवरलाई चाहिँ हामीले गोल्डन टाइम दिएका छौँ। हामीले जुन परापूर्वकालदेखि सुनिरहेको गरिआएको कुराहरूमा बढी ध्यान दिँदाखेरि कहिले एक घन्टा बिति जाने हो कि भन्ने डर त्रास पनि छ। हामीलाई गर्दाखेरि खुट्टा बाँध्नुपर्छ अथवा यो त्यो गर्नुपर्छ अथवा डोरी कपडाले बाँध्ने भन्ने चक्करमा कपडा खोज्ने या डोरी खोज्ने र हामीले धेरै टाइम बर्बाद गर्नु पनि हुँदैन। त्यसकारण हामी चाहिँ सबैजनालाई त्यस्तो केही नगरिकन तुरन्त आफूसँग जे सवारी साधन छ त्यही सवारी साधन नभए एम्बुलेन्समा आउने नभए आफ्नो छरछिमेकमा आफ्नो घरमा जे सवारी साधन छ चाहे त्यो बाइक नै मोटरसाइकल किन नहोस् यसमा बसेर भयो भने सबभन्दा पहिलो काम चाहिँ नजिकको स्वास्थ्य सर्किमा जाने र सर्पले टोकिहालेमा चाहिँ नआत्तिनु नआत्तिकन धैर्य गरेर सकेभन्दा सबभन्दा छिटो रूपबाट कसरी म नजिकको सर्पदंश उपचार गर्न सक्ने नजिकको स्वास्थ्य संस्था र स्वास्थ्य कर्मी भएको ठाउँमा चिकित्सक भएको ठाउँमा कसरी पुग्छु भनेर सोच विचार गरेर एक घन्टाभित्र नजिकको स्वास्थ्य संस्थामा पुग्न सक्नुभयो भने सबभन्दा राम्रो हुन्छ। र यो क्रममा चाहिँ ब्लेडले काट्ने बिख निकाल्ने या बाँध्ने क्रममा कुनै पनि काम गरेर टाइम बर्बाद नगर्न सफल यसमा टाइम मात्र बर्बाद हुन्छ। त्यो टाइममा तपाईँको नजिकको जे सवारी साधन सुविधा छ त्यो सवारी साधन मार्फत नजिकको स्वास्थ्य संस्थामा पुगे राम्रो छ। विशेष त सकिन्छ भने सर्पदंश उपचार केन्द्रमा गएको राम्रो, जसले चाहिँ सर्पको बिख काट्ने विष मार्ने दबाईहरू भएको स्वास्थ्यमा जानु भने अझ हजुरको टाइम बचत हुन्छ, उहाँहरूको धेरै हुन्छ, उहाँले त्यस्तो केस ह्यान्डल गरिरहनु भएको हुन्छ। सकिएन भने पनि राम्रो चिकित्सा भएको ठाउँमा जाने सल्लाह दिन्छ।
2: धामी झाँक्री ढ्याङ्ग्रो घन्टी यस्तोको लागि चाहिँ यहाँको सल्लाह के छ? जस्तो यस्तो पनि चलन छ भन्ने सुनिन्छ नि,
3: धेरै जसो सर्प विषालु सर्पको टोकाइ सर्पदंश चाहिँ विषालु हुँदैन। विषालु सर्पदंश नहुँदाखेरि चाहिँ धेरै हाम्रो दाजुभाइ दिदीबहिनीहरू झुक्किनु हुन्छ कि म धामीका गएर पुकाएर ठिक भयो मलाई बिख लागेन या म झाँक्रीका गएँ मलाई बिख लागेन भनेर झुक्किनुहुन्छ। र यो झुक्किने क्रममा 10 जनाले धामीका गएर ठिक त हुनुहुन्छ किनकि उहाँबाट विषालु सर्पले टोकेकै हुँदैन। उहाँहरू हाम्रो हस्पिटल आए पनि डक्टरले हेरे पनि चिकित्सकले हेरे पनि उहाँहरू बिना उपचारै सन्चो भइरहनु भयो नि बिरामीलाई। हामी झाँक्रीले उपचार गरेर सन्चो भयो भन्ने क्रममा चाहिँ 10 जना या 10-18 जनामा 1 जना बिरामी विषालु सर्पको टोकाइबाट हामी झाँक्रीमा जानुभयो भने चाहिँ उहाँको टाइम पनि बर्बाद हुन्छ र उहाँको ज्यान नजोगिने पनि लगभग 100% हुन्छ। गर्दाखेरि अरूको भकामा लागेर त्यो मान्छे त मेरो छिमेकी त्यहाँ गएर सन्चो भएको थियो त्यो धामीका गएर ठिक भएको थियो म पनि त्यहाँ गएर ठिक हुन्छ भनेर सोध्नु भएन हजुरहरू। 10 जनामा 2-3 चाहिँ विषालु सर्पको टोकाइ छ र यस्तो विषालु सर्पले टोकाइ जसलाई ठुकेको छ त्यो बिरामी धामी झाँक्रीका गयो भने चाहिँ उसको ज्यान जोगाउन लगभग असम्भव हुँदैन। त्यही भएर हामी चाहिँ सकेसम्म धामी झाँक्रीमा नगइकन स्वास्थ्य संस्थामै जानु सल्लाह दिन्छौँ।
1: रातिको समय र काम गर्दाका बखत हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर KN पौडेलप्रति हामी आभारी छौँ।
9: आमा, राति छ, कता जान लाग्नु भयो नि?
10: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
9: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
10: किन नि सानो लट्ठी र टर्च लाइट
9: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
10: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
9: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
11: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
12: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिका समयमा के कस्तो सावधानी अपनाउनु पर्छ भन्ने विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलसँगको कुराकानी सुन्यौँ।
1: यति बेला भनी रञ्जनी र राजीवको कथाको चौथो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र बिरामीलाई केही पनि खुवाउन नहुने कुरा सिकाएका थिए। त्यस्तै सर्पले डसेको ठाउँलाई स्थिर राख्नुका साथै बिरामीको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो बनाउनु पर्ने कुरा पनि थाहा पाएका थियौँ।
2: हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने सन्देश पनि नाटकको अघिल्लो खण्डबाट सिकेका थियौँ। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर जति सक्यो छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने सन्देश पनि नाटकले दिएको थियो। हटिया बजारमा पुगेर रञ्जनी र राजीवले आज के गर्दैछन् त थाहा पाउन हामी पनि जाउँ उनीहरूसँगै हटियातिर।
4: राजीव, मोटरसाइकल यहीँ पार्क गरौँ होला, हाट बजारमा त साह्रै भिड छ।
14: हुन्छ रञ्जनी, यहीँ पार्क गर्नु पर्ला मोटरसाइकल, खाली ठाउँ पनि राखेछ।
4: हुन्छ हुन्छ राजीव, म ओढिहाल्छु है त। ओहो, झाडी पो रहेछ यहाँ त।
14: झाडी भएतिर नजाऊ है, ल म यही बाइकलाई पार्क गर्छु। यहाँ झाडी अलिक कम भयो नि, कम रहेछ। लजौँ, जे होस् हाम्रो महत्तरी जिल्लाको पिपराको हाटको जति तारिफ गरे पनि कम नै हुन्छ भने, बाहिर बाइक राख्ने ठाउँमा झाडी भए तापनि यता हाटमा चाहिँ रहेनछ।
4: त्यो त हो है राजीव, कहाँ कहाँबाट तरकारी, फलफुल, भाँडा बर्तन, मेकअपका सामानहरू बेच्न र किन्न मानिसहरू आइपुग्छन्।
14: हो त नि रञ्जनी, अझ कति व्यवस्थित छ हेर त, सफा पनि छ, वरिपरि किरा मच्छर झिङ्गा सर्पहरू नआओस् भनेर झाडीहरू पनि सफा गरेको रहेछन्।
4: त्यो चाहिँ हो है राजीव, अब हाम्रो पिपरा राम्रो पिपरा भएर होला नि त।
14: अनि रञ्जनी, खासमा तिमीले मलाई हाटमा लिएर किन आएको नि? सामान त तिमीले के किन्नु छ जस्तो लागेन त मलाई।
4: खासमा नि राजीव, मलाई बच्चादेखि नै सपेराले बिन बजाएर सर्प नचाहेको हेर्न एकदमै मनपर्छ, त्यही भएर हाटमा लिएर आएको तिमीलाई। बरु उता जाउँ न, मानिसहरू जम्मा भएका छन्, पक्कै पनि सपेराले बिन बजाएर सर्प नचाहिरहेको होला, आवाज पनि आइरहेको छ, जाउँ न।
14: रहर पनि के लाग्ने है तिमीलाई, मलाई त बच्चामा सर्पले टोकेको भएर होला डरै लागेर आउँछ भने।
4: केही डर मान्नु पर्दैन क्या राजीव, सपेराले कति मजाले सर्पलाई सम्मोहित बनाएर नचाइरहेको हुन्छ, जाउँ हिँड न।
14: ल ल
4: ल हेर त राजीव, सपेराले बिनको धुनमा कति मजाले सर्पलाई नचाइरहेको छ, अझ सर्प त गोमन नै हो जस्तो छ।
14: गोमन सर्प नै हो, तर यसरी सर्पलाई बिन बजाएर सपेराले नचाहेकोमा चाहिँ एकदमै दुःख लागिरहेको छ रञ्जनी। सबै जनावरको आफ्नै अधिकार हुन्छ नि, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, सर्पको पनि त आफ्नै अधिकार छ नि, हो कि होइन भन त।
4: त्यो त तिमीले ठिक भन्यौ राजीव,
14: अझ आफ्नै मनोरञ्जनको लागि यसरी बिनको धुनमा मोहित बनाएर अरूलाई मनोरञ्जन दिनु त कदापि ठिक लाग्दैन है मलाई त। त्यसमाथि सर्पहरूको पनि आफ्नै विशेषता छ नि, खेतमा मुसाहरू खाइदिएर बाली नालीको रक्षा गर्छन्, अझ जैविक विविधतालाई सन्तुलनमा राख्छन्।
4: त्यो त मलाई पनि थाहा छ नि राजीव, ल तिमी भन्छौ भने आजदेखि सर्पलाई लट्ठ बनाएर नचाहेको हेर्न भन्न, अब त खुस।
14: यो बात चाहिँ सही गर्यो है तिमीले, यही बातमा आज म तिमीलाई तातो जेरी खुवाउँछु।
4: ओहो जेरी, हुन्छ हुन्छ जाउँ न त।
14: ल ल ल जाउँ, अनि जेरी खाएर घरतिर लाग्नुपर्छ है त, पानी पनि पर्ला जस्तो भइरहेको छ।
4: हुन्छ राजीव। ओहो राजीव, जिरी पुरी र तरकारीको बास्ना कति मिठो आएको, हरर।
14: अब रञ्जनी पनि के बात गर्छ, यो जेरी पुरी र तरकारीको होटल लक्ष्मीनियाको पो हो त। जनकपुर धाममा वर्ल्ड फेमस छ अनि यति लोभ लाग्दो र बासनदार हुँदैन त।
4: अँ त्यो त हो राजीव, तर जे होस् यो लक्ष्मण दाजुको होटेल चाहिँ तारिफ गर्नै पर्छ। कति सफा सुग्घर राखेका हुन्छन्, सबै खानेकुरा छोपेर राखेका हुन्छन्, झिङ्गा पनि भन्कन दिँदैनन्, अझ कति ताजा ताजा तरकारीको स्वादिलो र मिठो तरकारी पकाएर खुवाउँछन्। जेरीको त के कुरा गर्नु होइन राजीव।
14: अब जेरी पुरी र तरकारीको तारिफ मात्र गरेर बस्छौ कि खान्छौ पनि? ल म त खान थालेँ है।
4: हुन्छ हुन्छ। तात तातो जेरी त खानुको मजा नै बेग्लै भनेको, कति स्वादिलो र स्वास्थ्यकर। म त अर्कोचोटि हात आउँदा फेरि पनि जेरी खान्छु।
14: ल ल भइहाल्छ निरञ्जन।
4: हुन्छ राजीव। अनि जेरीको तारिफ गर्दा गर्दै तिम्रो नि एउटा कुराको त साह्रै तारिफ पो गर्न मन लाग्यो त।
14: के कुरा हो रञ्जनी?
4: के भने नि, अघि सपेराले बिन बजाएर गोमन सर्पलाई लट्ठ बनाएर नचाहेको देखेर तिमी कति संवेदनशील भएर हरेक जनावरको अधिकार हुन्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भनेर भनेको सुन्दा साह्रै खुसी लागेको छ।
14: ए हो रे रञ्जनी, म त सानै बेलादेखि कुनै पनि जनावरलाई आफ्नो मनोरञ्जनको लागि प्रयोग गरेको मनै पर्दैन भने।
4: कस्तो राम्रो विचार राजीव तिम्रो, म त तिमीबाट प्रभावित नै भए। तर सपेराले कति सजिलै सर्पलाई आफ्नो बसमा राख्न सकेको के है, टोक्दा पनि नटोक्ने।
14: अब त्यो त उनीहरूले पहिला नै सुरक्षाका सबै मापदण्डहरू पुरा गरेका हुन्छन् नि, अनि सर्पले टोक्दा विष नलागोस् भनेर सर्पको सबै दाँत निकालिदिएका हुन्छन्, अनि कहाँबाट सर्पले टोक्दा हानि गर्छ त भन त।
4: त्यो पनि हो है, हामीले पनि यसरी नै सबै सुरक्षाका मापदण्ड पुरा गर्न सके त सर्पदंशबाट हुने क्षतिलाई कम गर्न सक्छौँ नि है।
14: हो त, हिजो दिनेशले पनि आफ्नो जुत्ता लगाउनु अघि जुत्तामा के छ भनेर हेरेको भए उसलाई जुत्तामा लुकेर बसेको करेज सर्पले टोक्दै टोक्दैन थियो नि, हो कि भन त।
4: हो नि, त्यही भएर त खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी, र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
14: अझ परालको कुन्यो वा टौवाबाट पराल तान्दा ध्यान दिनुपर्छ, गोमन जस्ता सर्पभित्र लुकेर बसेका हुन सक्छन्। अग्ला घाँसमा, खाल्डोमा, रुखको प्वाल आदिमा आछिराउनुहुन्न, त्यसै गरी हरियालीमा हरियो पिट भाइपर जातिको सर्प नदेखिन सक्छन्। त्यही भएर घाँस काट्दा ध्यानपूर्वक काट्नुपर्छ।
4: हो त नि, अझ सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्न परेमा वा काम गर्नु परेमा सदैव अतिरिक्त होसियार हुनुपर्छ। धानबारी, झाडी, अग्ला घाँसहरू भएको इत्यादि ठाउँहरूबाट हिँड्न परेमा लामो लठी लिएर हिँड्नुपर्छ। रातको समयमा बाहिर निस्किनु परेमा वा चर्पी प्रयोग गर्न जानु परेमा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। आफ्नो वरिपरि सर्प भएमा सर्प भगाउन लट्ठीले मद्दत गर्छ नि, होइन त राजीव?
14: हो त नि रञ्जनी। ल खाजा पनि खाइसक्यो, अब लाग्ने कि घरतिर?
4: हुन्छ हुन्छ।
14: होइन हो रञ्जनी, कति टिकटक बनाइरहेकी, पानी पर्न लागिरहेको छ, छिटो जाउँ न, अहिले पानी पऱ्यो भने त पुरा भिजिन्छ।
4: ल ल सक्यो कि राजीव।
14: हेर न फेरि कहाँ झाडीतिर टिकटक बनाउँदै जान लागेको नि, सर्प हुनसक्छ टोक्ला भनेर अघि भर्खरै त्यत्रो कुरा गरेको होइन हामीले, फेरि अँध्यारो नि हुन थालिसक्यो।
4: अँ त है, म आइहालेँ। ल बसौँ त बाइकमा।
14: बसो बसो।
4: अनि थाहा छ राजीव, आजको हाटमा घुम्न आएको भनेर यहाँ बनाएको टिकटक राख्नु पर्ला, लाइक गर है।
14: भइहाल्छ नि।
4: अनि सुन त, बाटोमै दिनेशको घर पर्छ, उसलाई सर्पदंशको सुई हालेपछि उसको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भनेर हालखबर बुझ्न पो जाने हो कि?
14: कुरा त ठिक गर्यो तिमीले, अस्ति सर्पदंश केन्द्रबाट लिएर आएपछि भेटेकै छैनौ हामीले, जाउँ न त भेटौ दिनेशलाई। पानी पर्ला जस्तो भयो भने दिनेशकैबाट उसको रेनकोट लिएर जाउँ न। हुन्न?
4: हुन्छ हुन्छ।
14: ल मैले मोटरसाइकल स्टार्ट गरेँ, जाउँ है त।
4: हुन्छ हुन्छ राजीव।
2: सानो छँदा राजीवलाई सर्पले टोकेको विषयमा रञ्जनी र राजीवले हाट बजारमा कुराकानी गरे। हामीले पशु अधिकारको बारेमा पनि ख्याल गर्नुपर्ने सन्देश आजको नाटकले दिएको छ भन्ने मेरो बुझाइ छ अचलजी।
1: तपाईँको बुझाइमा म पनि सहमत छु उपेन्द्रजी। सर्प नचाउने व्यक्तिहरूले पनि सर्पको अधिकारको ख्याल गर्नुपर्छ भने सर्पको डसाईबाट आफू र दर्शकहरूलाई बचाउन सुरक्षाका उपायहरू अप्नाउनु पर्छ भन्ने मेरो तर्क हो। म पनि अब रातिको समयमा घर बाहिर निस्कनु पर्दा टर्च लाइटको साथमा लामो लौरोले जमिनमा ठ्याक ठ्याक आवाज निकाल्दै हिँड्ने गर्छु।
2: रञ्जनी र राजीवको कहानीको कुरा गर्दा गर्दै तपाईँ त व्यक्तिगत प्रतिबद्धता गर्न पो पुग्नु भयो अचलाजी।
1: म मात्रै होइन उपेन्द्रजी, हामी सबैले सर्पदंशबाट सुरक्षित रहनका लागि प्रतिबद्धता गर्नुपर्छ र त्यही प्रतिबद्धताका अनुसार पूर्व तयारी वा सावधानीका उपायहरू अप्नाउनु पर्छ। सर्पले डसेपछि उपचार केन्द्रमा पुगेका दिनेशको स्वास्थ्य अवस्थाबारे थाहा पाउन रञ्जनी र राजीवको कथाको अर्को भाग सुन्न नछुटाउनु होला है।
12: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
1: सहभागी श्रोता, यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस चौथो भागबाट म अचला
2: र म उपेन्द्र बिदा माग्छौँ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौँ।
1: आजलाई बिदा दिनुहोस्।
2: नमस्ते।
14: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
15: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
16: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
17: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
18: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
19: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
20: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
21: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
22: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
23: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
24: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
25: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
26: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
25: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
26: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्पी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा सर्पी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
25: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
26: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
25: हजुर।
26: तर तपाईं र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
25: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कस्तो
5: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
0: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
0: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: विजय तान्छे।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
10: अहिले बिहानको 9 बज्यो।

0: Music FM 101.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?

0: सहरमा मात्र होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरुमा हुला कार्यालयबाट सेवा चलेको छ नि
0: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 58 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 98 029 33 94
3: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
4: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
3: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
7: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
8: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
9: मेरो तोलाकान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
10: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊं। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। ओहो दाई, नमस्कार।
13: नमस्कार।
2: आराम हुनुहुन्छ?
13: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
13: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
13: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
14: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: साथी तिमी कता हिडेको?
1: हाय, म आज गयाको ड्रेस सबिनेको।
0: किन? के पाइन्छ र त्यहाँ?
1: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
2: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456545090 र 98550503060।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचै गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो
7: भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइँ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिउँ। घर वरपर पानी जम्न नदिउँ, स्वस्थ बनाउँ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
16: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
18: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
19: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
20: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
21: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
22: अहिले बिहानको 10 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि।

0: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612 20437।
2: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
5: एक्लो

0: Kuzey FM 89.6.
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन नि?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
9: सर्जरी सम्बन्धी सेवा,
6: हार जोडी सम्बन्धी सेवा,
9: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
9: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
9: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
10: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
11: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
12: आया मरे नि बाबा। आया
11: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
13: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे, स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
12: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
11: विवेक, नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
13: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ, टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
11: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
13: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
14: धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
16: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
18: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
19: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: ആൾക്കാരാ ബൈലു.
1: വിജയ് തൻചേ തൻചേ विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437.
2: अहिले बिहानको 11 बज्यो.
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो. बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश.
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि.
6: मेरो तोलाकान्त सुना पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ.
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034.
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो. जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ.
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: खै जन्म दर्ता दिनुहोस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोधन
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9850574503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
15: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
16: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9840-27445।
18: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
19: नातिउ छोरा, सर्पलाई के नगरेसम्म सर्पले के गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, के गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
18: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
19: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
20: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको बासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
21: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
20: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778-50-12-94, मोबाइल 98029-33-38894।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन, मोबाइल 98550-50934।
8: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
9: काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
12: हाय, म आज गयाको ड्रेस भनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू, स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
2: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45090 र 98550-50360।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
17: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
18: विजय तान्छेन।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
19: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
10: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
12: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
13: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
12: भयो दाइ।
14: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
5: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ।
8: बगैचा एडभेन्चर रिसोर्ट,
7: हर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट,
9: दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएको थिएँ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तपाईँ जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: घरै उज्यालो
12: दाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
14: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Trasy jak ta smlowca.
1: DJ Tańcie.
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24 37।
3: अहिले दिउँसोको 1 बज्यो।
4: हेलो
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लो हेलो भन्नुहोस् त।
5: हेलो हजुर।
6: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भनेर छ, के हो, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0 56 494 373 र 494 741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 513 412, मोबाइल 98013 63 412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
10: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
11: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
10: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26 445 र 98480 27 445।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त,
0: संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
5: ल ल, गएर तुरन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612 20437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय हनुमान ज्ञान गुण सागर।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 蛋姐 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-558-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029-33-8-94। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: ए ल ल, जाऊ जाऊ जाऊ।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म, मृत्यु, बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?

0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्किनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 0785126, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
5: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
8: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
9: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
13: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
13: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
12: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
14: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
12: हाई, म आज गैराकोट ड्रेस भनेको।
11: किन, के पाइन्छ र त्यहाँ?
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
13: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
14: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98555 50360।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालिका माता को दर्शन लाई सहज बनाएको छ मौला काली केबल कारले
15: मनमोहक दृश्यावलोकन का साथ सरर र केबल कार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
15: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नौलपुर
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
18: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
14: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
0: अहिले दिउँसोको 3 बज्यो

0: जय एफएम 101.9
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला जान्त सिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
7: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
8: मैले बुझिसकेँ बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
7: ल ल गएर तुरुन्त बुक गरिहाल है
9: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथ

0: FM 101.7.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सम्पूर्ण भक्तजनहरूलाई सूचना. गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ.
6: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ. कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ. साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ.
5: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे. स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर.
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: दशमलव छ।
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
7: हाई, म आज गयाको ड्रेस सपिङको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
9: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-50-360।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
17: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
19: विजय तान्छे।
9: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
0: भरिली दिउँसोको चार बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
0: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 0 78 50 12 26, वेबसाइट www.maulakalika.org.np।
0: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-4943-73 र 4947-41। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 9800-13-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
13: हाई, म आज गयाको ड्रेस भनेको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9850505360।
15: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
18: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
20: हाड जोडी सम्बन्धी सेवा,
21: स्त्री तथा प्रसूति रोग सेवा,
22: बाल रोग सेवा,
23: न्यूरो सर्जरी सेवा,
24: न्यूरो साइकियाट्रिक सेवा,
25: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँडी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 056-525-514 र 525-517।
26: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
27: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
28: अहिले साँझको 5 बज्यो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078512294 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोकाकान्त सिन्हाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
7: हेलो हाई ओ साथी तिमी कता हिँडेको
8: हाई म आज गयाकोट ड्रेस सपिनको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
10: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456 45 090 र 98 550 50 360
0: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
11: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
0: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
2: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
10: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204 37
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
12: Come on, buddy, that's on the way, honey, like... हार्दिक निमन्त्रणा। नेपालकै ठुलो परमेश्वर महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीका 108 शिवलिङ्ग संस्थापित मनले चिताएको पुग्ने धामका रूपमा परिचित हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतल नगर गैरी नवलप्रासी पूर्वमा श्रावणीय सोमबारहरूमा भगवान शिवको विशेष पूजा आराधना भजन कीर्तन सामूहिक सन्ध्या आरती रुद्राभिषेक लगायत विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको हुँदा सपरिवार उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। साथै बोलबम महोत्सव 2083 को पूर्व सन्ध्यामा आयोजित वृहत मोटरसाइकल र्याली एवं देवालयहरूको दर्शन कार्यक्रममा मोटरसाइकल सहित उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौ। मोटरसाइकल र्याली हुने मिति यही श्रावण 3 गते आइतबार बिहान 11 बजे। स्थान हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथको परिसर। आयोजक हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ नवलपुर।
13: विजय तान्छे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
14: अहिले साँझको 6 बज्यो।

0: नरेश दाई, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेर

0: आफू आइपुग्ने हो?
1: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
11: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
12: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
13: मेरो तोला जान्दछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
14: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
15: बगैचा एडभेन्चर रिसोर्ट,
14: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
15: बगैचा एडभेन्चर रिसोर्ट।
14: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने।
0: हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
16: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82693।

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। दुई दिन अति भारी वर्षा, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। औषधि लिमिटेडद्वारा दुई वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी, गणतन्त्र जनताको गौरवको व्यवस्था भएको मुख्यमन्त्री बानिएको भनाई। शोषणमा परेका भन्दै माइतीघरमा चिकित्सकको प्रदर्शन। बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्दै चितवनमा स्क्रब टाइफसको जोखिम बढ्दो। र राजसभा सरकार 5 वर्ष नटिक्ने, कुलमान घिसिङको भनाई। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल भयो तेस्रो। विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्ड खेल्दै।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: विजय खबरमा अब खबर विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 2 दिन देशका विभिन्न स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानमा अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। अत्याधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्ने सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी 5 थर, इलाम, झापा, शङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार भएका निकायलाई आग्रह गर्नुभयो। प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गर्दै विपद सम्बन्धी सूचना तथा आपतकालीन सहयोगका लागि सम्बन्धित निकायलाई हटलाइनको सेवाको लागि उपयोग गर्न समेत आग्रह गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ। यसैबीच अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहाडी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट नेपालथोक कटुन्जेबेसी कान्ति लोकपथ मेची राजमार्ग सालझण्डी ढोरपाटन अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको हो। यसै गरी बागलुङको जैमेनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम सरम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको चरम शोषण विरुद्धको सङ्घर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक, इन्टर्न तथा आवासीय चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 र हप्तामा 72 बढी हुन नदिने तथा हप्तामा 1 अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले हप्तामा 48 बढी काम गराइएमा श्रम ऐन अनुसार अतिरिक्त समय ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन्। त्यस्तै नेपाल सरकारले बजेट भाषण मार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत 8 सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबिबिएस र बिडिएस पुरा गरेपछि एमडी, एमएस, एमडिएस अध्ययनका लागि राखिएको 1 अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग उनीहरूको रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्धन, औषधिमा आत्मनिर्भरता, अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गणतन्त्र जनताको गौरवको व्यवस्था भएको बताउनु भएको छ। हेटौँडा उपमहानगरपालिका 6 रहेको बिपी गणेशमान स्मृति शान्ति पार्कको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले जनतामा भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै भन्नुभयो, गणतन्त्र यो जनताको गौरवको व्यवस्था हो। सशस्त्र विद्रोह अन्त्य गरेर शान्ति प्रक्रियामा गएर जनताको व्यवस्था ल्याइएको हो। प्रदेश भारी भयो भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार फैलाउने काम भएको छ, यो गलत हो। उहाँले भन्नुभयो, प्रदेशका बारेमा किन भ्रम फैलाइएको हो भने प्रदेशले धेरै काम गर्ने भयो, जनताको काम गर्ने भयो भनेर भ्रम फैलाउने काम गरिएको हो। यस्ता गलत कार्य नागरिकको पक्षमा हुँदैनन्। मुख्यमन्त्री बानियाले यो व्यवस्था गरिबको व्यवस्था बनेको भन्दै बागमती सरकारले सिप तालिम र प्रविधि हस्तान्तरण गर्दै आएको बताउनुभयो। सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको उहाँले जानकारी दिनुभयो। उहाँले आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै 14 जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर 8 झारिएको उल्लेख गर्नुभयो। बर्ड फ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्न थालेको छ। देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लू देखिएपछि विगतमा मासु र अन्डाको खपत नै घटेको थियो। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अन्डा र मासुको खपत अहिले बिस्तारै बढ्न थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो। अहिले खपत बढ्ने क्रम सुरु भएको छ। ब्रोइलर जिउँदो कुखुरा प्रति किलो 250 झरेर 140 आइपुगेको थियो, अहिले बढेर प्रति किलो 190 रुपियाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक 45 लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। अहिले अन्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो। उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ। पशु सेवा विभागका अनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महोत्तरी, बाह्र र नवलपरासीका विभिन्न ठाउँमा देखिएको बर्ड फ्लू पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अन्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकोले ढुक्कसँग उपभोग गर्न सकिन्छ, उहाँले भन्नुभयो। चितवनमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये गत आर्थिक वर्षमा 893 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार 11,419 जनाको परीक्षण गर्दा 893 जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये 2,621 जना चितवनका स्थानीय बासिन्दा रहेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार जिल्लाभित्र सबैभन्दा बढी संक्रमण रत्नगर नगरपालिकामा देखिएको छ। रत्नगरमा 246 जना, खैरेनी नगरपालिकामा 117 जना र भरतपुर महानगरपालिकामा 90 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै राप्ती नगरपालिकामा 82 जना, कालिका नगरपालिकामा 69 जना, इच्छा कामना गाउँपालिकामा 10 जना र माडी नगरपालिकामा 7 जनामा स्क्रब टाइफस देखिएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 7,095 जनाको परीक्षण गर्दा 1,055 जनामा संक्रमण पुष्टि भएको थियो। चालु आर्थिक वर्षमा भने स्क्रब टाइफस संक्रमणका कारण 1 जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। रत्नगर नगरपालिकाले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र धुम्रपान तथा सुर्तिजन्य पदार्थको बिक्री, वितरण र प्रचार प्रसारमा कडाइ गर्ने जनाएको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार रत्नगरभित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय, विद्यालय, कलेज, स्वास्थ्य संस्था, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, व्यापारिक प्रतिष्ठान तथा अन्य सार्वजनिक स्थानमा ऐनले तोकेका प्रावधान अनिवार्य रूपमा लागू गरिने भएको छ। सूचनामा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। साथै 18 वर्ष मुनिका बालबालिकालाई चुरोट, भिँडी, सुर्ती लगायतका कुनै पनि सुर्तिजन्य पदार्थ बिक्री वा वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यसै गरी विद्यालय, स्वास्थ्य संस्था तथा बालबालिका वा ज्येष्ठ नागरिक गृहसँग सम्बन्धित क्षेत्रको 100 मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्री तथा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले यस्तो संवेदनशील क्षेत्रको वरपर सुर्तिजन्य पदार्थको पहुँच रोक्न विशेष निगरानी गरिने जनाएको छ। सूचनाअनुसार सुर्तिजन्य पदार्थको विज्ञापन, प्रचार प्रसार तथा प्रायोजन गर्न समेत निषेध गरिएको छ। प्रत्येक सार्वजनिक कार्यालय तथा संस्थाले आफ्नो परिसरमा आफ्नो परिसरमा धुम्रपान निषेधित क्षेत्र सम्बन्धी सूचना बोर्ड अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै फुटकर रूपमा चुरोट बिँडी तथा सिगरेटको खिल्ली बिक्री वितरण गर्न पनि रोक लगाइएको छ। विद्यालयको पोसाकमा रहेका विद्यार्थीलाई धुम्रपान तथा सुर्तिजन्य पदार्थ ई सिगरेट र भेप बिक्री तथा वितरण नगर्न नगराउन सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ। नगरपालिकाले सूचनामा उल्लेखित प्रावधानहरूको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ। जनस्वास्थ्य संरक्षण, युवा पुस्तामा बढ्दो सुर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण तथा स्वस्थ समाज निर्माणका लागि उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ। जिल्ला परिषदले नवलपुरमा असार महिनाभर 60 आपराधिक मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न 49 प्रतिवादी पक्राउ परेका छन्। नवलपुर प्रहरीले सार्वजनिक गरेको मासिक कार्य प्रगति विवरण अनुसार जिल्लामा जबरजस्ती करणी लागु औषध चोरी आत्महत्या तथा सवारी दुर्घटनाका घटना प्रमुख रूपमा देखिएका छन्। प्रहरीका अनुसार दर्ता भएका 60 मुद्दामध्ये 11 जघन्य तथा गम्भीर अपराध, 10 महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 2 आर्थिक अपराध र 37 अन्य प्रकृतिका छन्। मुद्दाको प्रकृतिअनुसार सबैभन्दा धेरै 8 जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। लागु औषध र चोरीका 6-6, सवारी दुर्घटना, झुन्डिएर मृत्यु तथा अभद्र व्यवहारका 5-5, फुटकर ज्यानका 4, बैङ्किङ कसुरका 2, बहुविवाह, नदीमा हामफाली मृत्यु, पशुपक्षी हात हतियार र राहदानी सम्बन्धी 1-1 मुद्दा दर्ता भएका छन्। असार महिनामा लागु औषध सम्बन्धी 6 मुद्दा दर्ता भई 8 पुरुष पक्राउ परेका छन्। प्रहरीले प्रोक्सिमेक इस्पास, बुरुपेनोफिन, फेनरगन, डाइजेपाम, टामोल र अनारगन लगायतका औषधिजन्य लागु औषध बरामद गरेको जनाएको छ। असारमा जिल्लाभर 5 सवारी दुर्घटनामा 7 मृत्यु भएको छ। मृतकमध्ये 3 18 मुनिका, 2 40-60 वर्ष उमेर समूहका, 1 18-40 वर्षका र 1 60 वर्षभन्दा माथिका रहेका छन्। मृतकमध्ये 3 महिला र 4 पुरुष छन्। दुर्घटनामध्ये 3 गैडाकोट नगरपालिका, 1 काउसती नगरपालिका र 1 देवचुली नगरपालिकामा भएका थिए। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
8: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
11: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
13: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
13: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
12: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
14: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
15: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।
0: विश्राम शाम बसे विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताउनु भएको छ। पार्टीको खाँदा देवी काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताउनु भएको हो। निराशाकै कारण व्यापारी र केही युवाले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाँले पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गर्नुभयो। द्वितीय नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उहाँले बताउनुभयो। उहाँले आफ्नोहरूको चाहना सरकार 5 वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा 5 वर्ष टिक्ने सङ्केत नदेखिएको तर्क गर्नुभयो। अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताउनुभयो। अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग एकीकरण गरेर ठुलो गल्ती भएकोले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पार्नुभयो। उद्योग विभागले आर्थिक वर्ष 2082-83 रु 58,01,85,305 बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ। विभागले गत साउनदेखि असार मसन्तसम्मको अवधिमा अटोमेटिक रुटबाट रु 9,58,897 परियोजना र अपृष्ठ रुटबाट भने रु 48,41,63,03,025 लागतको 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि रु 3,91,00,00,000,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। त्यसै गरी ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि रु 7,16,00,00,000 बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। त्यस्तै कृषिमूलक क्षेत्रका लागि 18 परियोजनामा रु 23,18,00,00,000,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको हो। पर्यटन क्षेत्रका लागि 227 परियोजनामा रु 13,79,00,00,000,000 बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ। त्यसै गरी सूचना प्रविधिमूलक क्षेत्रमा 727 परियोजनाका लागि 2,83,00,00,000,000 बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ। महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै समर्थन जनाएका थिए। सहभागीले पोखरा बस पार्क, फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका थिए। उनीहरूले बस पार्कका लागि अधिकरण गरेको 187 रोपनी जग्गामै बस पार्क निर्माण गरिनुपर्ने र फिर्के खोलाको सीमा यकिन भइसकेकोले तत्काल फिर्के कोरिडोर निर्माण सुरु गर्न सुझाव दिएका छन्। सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधनलाई निर्माण व्यवसायले पूर्वाधार क्षेत्रको ऐतिहासिक सुधार बनेका छन्। संशोधनले वर्षौँदेखिको अत्याधिक न्यून दर अर्थात् लो बिडिङको प्रतिस्पर्धा अन्त गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सघाउने उनीहरूको भनाइ छ। निर्माण नेपाल निर्माण व्यवसाय महासङ्घका उपाध्यक्ष सहदेव खड्काका अनुसार अब 30%भन्दा बढी घटीमा परेको बोलपत्र मूल्याङ्कन नै नहुँदा ठेक्का सामान्यतया 10-15% दायराभित्रै प्रतिस्पर्धी रूपमा वितरण हुनेछ। भेरिएसन स्वीकृतिको अधिकार पनि विकेन्द्रीकरण गरिएकोले फाइल अड्किने समस्या हट्ने उहाँले बताउनुभयो। महासङ्घका पूर्व अध्यक्ष रमेश शर्माले पनि यसलाई ठुलो परिवर्तन भन्नुभएको छ। उहाँका अनुसार अब समयमै काम गर्ने व्यवसाय घाटामा पर्ने अवस्था रहँदैन उहाँले भन्नुभयो। विजय खबरमा अब खेल खबर। एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई 9 हराएको थियो। इन्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 गुमाएर भेट्टाएको थियो। नेपालका साना प्रवीणले अभिजित 25 जोड्नुभयो। सावित्री धामीले 24 तथा करुणा विष्टले अभिजित 16 बनाउनु भएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले 20 ओभरमा 9 गुमाउँदै 68 बनाएको थियो। मनिषा उपाध्यायले 4 विकेट लिनुभएको थियो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाली युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ। विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार बिहान 2:45 सुरु हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिमले सेमी फाइनलबाट बाहिरिए पनि गोल्डन बुट जित्ने सम्भावना कायमै रहेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डन बुटको दौडमा अगाडि छन्। विश्वकपको उपाधिका लागि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेनबीच खेल हुनेछ। खेल खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। दुई दिन अति भारी वर्षा, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह। औषधि लिमिटेडद्वारा 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी, गणतन्त्र, जनताको गौरवको व्यवस्था भएको मुख्यमन्त्री बानिएको भनाई। शोषणमा परेको भन्दै आइती घरमा चिकित्सकहरूको प्रदर्शन, बर्ड फ्लूका कारण घटेको कुखुरा जन्य उत्पादन र मासुको खपत बढ्दै चितवनमा स्क्रब टाइफसको जोखिम बढ्दो। राष्ट्रपा सरकार 5 वर्ष नटिक्ने कुलमान घिसिङको भनाई। एसिसी 19 वर्षको महिला प्रिमियर कपमा नेपाल भयो तेस्रो। विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्ड खेल्दै। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन, विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: विजय तान्छेक। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले साँझको 7 बज्यो।
6: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
7: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
6: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
8: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
10: मद्यपान र धूम्रपान सेवन नगरौं,
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घर घरमा भान्सा घर अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-35-8894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98-029-33-8094।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला कान्त सिना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-55-50-9-34।
11: शुभ प्रभात गुरुआमा।
12: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: जय हनुमान, ज्ञान गुण सागर।
19: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौ।
9: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
19: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
9: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: सर, एउटा प्रश्न सोधौँ है?
18: सोधन।
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
18: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन,
20: सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
21: हस्, धन्यवाद सर।
22: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
23: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: हेलो हाई ओइ साथी तिमी कता हिँडेको
7: हाई म आज गयाको ड्रेस सबिनेको
6: किन के पाइन्छ र त्यहाँ
7: त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
10: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
9: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
10: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको

0: स्विमिङ पुल छ नि बालबालिका युवा युवती देखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
1: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
2: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
4: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
4: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर

0: भैडाकुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग, द्वादशो ज्योतिर्लिङ्ग, एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
0: महसुल संकलन काउन्टर बन्द हुने सम्बन्धी सूचना। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत महसुलमा भ्याट लागू गर्न निर्देश भए अनुसार नेपाल विद्युत प्राधिकरणको एम पावर बिलिङ सिस्टममा भ्याट अध्यावधि गर्नुपर्ने भएकोले यही श्रावण 1 गतेदेखि 4 गतेसम्म यस वितरण केन्द्र अन्तर्गत कावासुती, गैंडाकोट र अरुण खोलामा सञ्चालन रहेको विद्युत महसुल संकलन काउन्टर तथा मिटर रिडिङ बिलिङ सम्बन्धी कार्य बन्द हुने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउँदछौँ। यस अवधिमा नेपाल विद्युत प्राधिकरणको नियमअनुसार नै छुट पाउने व्यवस्था गरिएको तथा उक्त अवधिमा पुरानो बिलको विद्युत महसुल अनलाइन मार्फत भुक्तानी गर्न सकिने बेहोरा जानकारी गराउँदछौ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण कावासुती वितरण केन्द्र क्षमा प्रार्थी छ। अनुरोधक नेपाल विद्युत प्राधिकरण कावासुती वितरण केन्द्र।
2: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.9.
1: सुन्दै हुनुहुन्छ विजय FM 101.9 सामुदायिक रेडियो।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वत राम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको काङ्ग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौँ भनेर हिजोदेखि अलिकति फरक ढङ्गले अगाडि बढाएको छ।
0: कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिस, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैते धान रोपेका किसानलाई भ्याइ नभ्याइ,
3: खाली हुँदैन जमिन, चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ,
0: र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इङ्ल्यान्ड भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। बर्खाको समयमा मौसममा आउने उतार चढावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
1: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाडी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बङ्गालको खाडीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसुन सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुनसक्छ र सम्भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सडक, हवाई यातायात, पर्वत राम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आआफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ

बारेमा प्रमुख जिल्लाधिकारीहरूले आआफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक

0: बारेमा प्रमुख जिल्लाधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउँछ, पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिङ नारायणगढ सडक खण्डमा ठूलो पानी परी तत्काल

0: var. साधारण सञ्चालनमा रोक लगाइने भएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भन्नुभयो,
1: हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जल र मौसम विज्ञानीहरू एनडीआरएमले जुन सूचना जारी गरेका त्यो अनुसार हामीले उच्च सतर्कता अप्नाएका छौँ अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सबै साधनहरूलाई आवश्यक परेको अवस्थामा बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ। त्यसरी गरेका छौँ र नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्किनु, नभए त त्यसरी सवारी साधन लिएर हिँडजुल नगर्नु हुँदा एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
0: काङ्ग्रेस निवर्तमान
1: नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्किनु, नभए त त्यसरी सवारी साधन लिएर हिँडजुल नगर्नु हुँदा एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
0: काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकार्य नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढाएको छ। काङ्ग्रेस नेता मीन विश्वकर्माले सिआइएनलाई भन्नुभयो,
2: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौँ भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढङ्गले अगाडि बढाएको छ।
0: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाइ छ। देउवा समूहले छुट्टै पार्टी सञ्चालन पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ्दो छ। काङ्ग्रेसभित्र बढ्दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सिआइएनसँग भन्नुभयो,
3: इतर समूहहरूलाई पनि त्यसै गराउँदाखेरि चाहिँ कति लत्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकाङ्क्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बिचमा एउटा मध्यमार्ग निकाल्नको लागि बिचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला प्रयत्न गरेर बसेको हामी महिनौ दिनुभयो। त्यसपछि चाहिँ बिच विचार गर्ने चाहिँ मानिसहरूको अभाव छ, अब युवाहरूको आफ्नै स्पिरिट छ अनि पुराना
0: मध्य वर्षा सुरु हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढी हेक्टर धान खेती योग्य जमिन मध्ये हालसम्म 9 लाख बढी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सिआइएनसँग बताउनुभयो।
4: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ, करिब अनुमानित 13 लाख समथिङ छ।
0: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इन्डोनेसियालाई 9 विकेटले हरायो। इन्डोनेसियाले दिएको 39 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमिफाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्यान्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने 3 बजे सुरु हुनेछ। सेमिफाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 1 2-1 ले पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
5: एकै मौसममा दुई प्रकारको धान भित्र्याउन पाउँदा खुसी।
6: यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने अवधिसम्म त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन, तैपनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान, चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
5: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा, साहित्य र सङ्गीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ, एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। सरकारमा रहेका एमालेका 6 मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुन्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिस समेत गरिएको छ। आयोगले कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरुद्धको सङ्घर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिँचाइ सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बङ्गलाचुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइ छ।
11: दाङको बंगलासोली गाउँपालिका आठ खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलासोली गाउँपालिका आठ खैरेनीका हर्क बहादुर खत्री,
12: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब बर्खे धान, अब पानीको यसो छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
11: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर,
13: सके चैते धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नि भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
14: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन, गाउँ घर आफ्नो घर छोड्नु पर्दैन।
11: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अनेत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलासुले आठ खैरेनीका किसान रूपलाल खत्री,
6: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारी सक्नु भयो, चाहिँ धान 1-2 घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने आउँदैछ भने यहाँ चाहिँ खै किन कसैले सासु गर्नु तैपनि खाली हुँदैन जमिन, चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसमा त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
11: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली,
15: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ, अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ, अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
11: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व,
16: सबैले भन्थे लायाल फुल भई आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म फुले,
17: घरमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन।
5: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबारे विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि,
19: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
18: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
19: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारे विशेष, भनिन्छ साहित्य र सङ्गीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन, सोचाइ र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनीतिक व्यक्तिमा यी दुवै विधाको साधना र रुचि हुँदा यसको प्रभाव कस्तो हुन्छ? साथी लीलप्रकाश चन्दले नेपाली काङ्ग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
20: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
21: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना?
20: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला एससी त मैले 14 वर्ष
21: कति सालतिर
20: दिएको, यो चाहिँ 57 सालतिर छापिएको।
21: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
20: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो, गायन कला राम्रो थियो पहिले, भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
21: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश?
20: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलो चोटि स्टेजमा।
21: कसरी गाउनु भएको थियो सुनौ?
20: सबैले भन्थे लायाल फुल भई आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म फुले म आफै भन्थे।
21: पछि केमा समस्या भएर तपाईँ
20: भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त सिकिनँ, घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाली हुँदैन
21: मञ्चहरूमा पनि देखेर
20: थुप्रै गाउँथे, कलेजमा त कहिल्यै छोडिदिन थिएँ, स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले, अहिले जस्तो ट्र्याक म्युजिक थिएन, लाइभ गाउनु पर्थ्यो, त्यति बेला धेरै गाउँथ्यौँ।
21: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
20: त्यस पछाडि चाहिँ म अलिकति मैले अलिक चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि, अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ, त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ, अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको, जन्म जिल्लाको सुरु, विवाह भइसकेपछिको फरक जीवन, त्यसो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो, परिवारबाट पनि टाढा भयो, हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु, त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ, पढाइ अलिक ब्याक बस्नु पर्यो कि, त्यति बेला मैले 11-12 सकेर बिहे भएको, त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो, फरक अनुभव भयो, त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो, अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु,
21: त्यसपछि झन्
20: लेख्न थालेछु, अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ, डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको, अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो, त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरे, त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो, कन्ठ आउँदैन
21: कविता वाचन गर्नु, त्यस
20: पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो, अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेँ कार्यक्रमको, त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ, त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ, विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो, अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो, मैले सबै कविता अहिले हतार नगर भन्नुभयो, अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो, अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी।
21: अनि तपाईँ विभिन्न साहित्यिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ?
20: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय,
21: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
20: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू,
21: पछि चाहिँ संयुक्त सङ्ग्रह पनि
20: हजुर अजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्, एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ, धेरैवटा उसले चाहिँ
21: भनेको। अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने?
20: हजुर, मेरो तयारीमा छु म
21: कविता सङ्ग्रह।
20: हजुर, कविता सङ्ग्रह
21: भनेको अलि बढी कलम चाहिँ कवितातिर गए।
20: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु।
21: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
20: अलिकति यो हाम्रो साहित्यिक साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलेलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है।
21: जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन्।
20: त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु
21: परिकल्पना
20: हो, परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकार पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो, अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज।
5: नेपालमा बङ्गलादेशको खाडीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै काङ्ग्रेसको देउबार समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिस छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइने भाइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्यान्ड भिड्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले रातिको 8 बज्यो।

महसुल संकलन काउन्टर बन्द हुने सम्बन्धी सूचना। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत महसुलमा भ्याट लागू गर्न निर्देश भए अनुसार नेपाल विद्युत प्राधिकरणको एम पावर बिलिङ सिस्टममा भ्याट अध्यावधि गर्नुपर्ने भएकोले यस श्रावण 1 गतेदेखि 4 गतेसम्म यस वितरण केन्द्र अन्तर्गत कावासुती, गैंडाकोट र अरुण खोलामा सञ्चालन रहेको विद्युत महसुल संकलन काउन्टर तथा मिटर रिडिङ बिलिङ सम्बन्धी कार्य बन्द हुने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउँदछौ। यस अवधिमा नेपाल विद्युत प्राधिकरणको नियमअनुसार नै छुट पाउने व्यवस्था गरिएको तथा उक्त अवधिमा पुरानो बिलको विद्युत महसुल अनलाइन मार्फत भुक्तानी गर्न सकिने बेहोरा जानकारी गराउँदछौ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण कावासुती वितरण केन्द्र क्षमा प्रार्थी छ। अनुरोधक नेपाल विद्युत प्राधिकरण कावासुती वितरण केन्द्र।

0: कुट नगरपालिका वडा नम्बर 8 मा अवस्थित कालिका मन्दिर कालिका आश्रममा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि श्रावण महिनाको प्रत्येक सोमबार अष्टोत्तर शिवलिङ्ग द्वादशो ज्योतिर्लिङ्ग एकादशो रुद्र तथा पञ्चमुखी पशुपतिनाथ भगवानको गङ्गाजल र बेलपत्र अर्पण गरी रुद्राभिषेक अनुष्ठान पूर्वक विशिष्ट विद्वानहरूबाट सङ्गीतमय कथा प्रवचन सहित बोलबम महोत्सवको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहर्ष जानकारी गराउँदै सपरिवार सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
2: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल लिनुहोस्।
2: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
3: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो, तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्या हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
8: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
14: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
15: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाइ।
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
16: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
16: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: Musée FM, XAX, das mal absah.
1: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश
2: नमस्कार सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ म अचला
3: र म उपेन्द्र जीवन सन्देश कार्यक्रम लहरको आज यो चौथो खण्ड आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिको समयमा के कस्तो सावधानी अपनाउनु पर्छ यसै विषयमा संवाद गर्नेछौँ
2: विशेष गरी रातिको समयमा हुन सक्ने सर्पदंशको जोखिम र बस्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीलाई कर्णाली प्रदेश सुर्खेत स्थित प्रादेशिक अस्पतालमा सेवारत डाक्टर के एन पौडेलले जानकारी दिनुहुनेछ
4: सकेसम्म बाहिर जाने काम खेतबारीमा गर्ने काम चाहिँ पहिले नै सिद्धाएको राम्रो हुन्छ आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ
3: साथसाथै सर्पदंशबाट बच्नका लागि राति र काम गर्ने समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको चौथो खण्ड पनि हामी सुन्नेछौँ
5: खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन् होसियार हुनुपर्छ हामी र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्
2: नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन् बरु सर्प हामीसँग डराउँछन् यदि हामीले जान अन्जानमा सर्पलाई चलायौँ अथवा जिस्कायौँ भने प्रतिरक्षा स्वरूप वा आफ्नो बचाउको लागि सर्पले हामीलाई डस्ने हुन् उनीहरू आहाराको खोजीमा बाहिर निस्केको बेला घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्
3: त्यसका साथसाथै सर्पले हामीलाई क्षति पुर्याउँछ भन्ने ठानेर हामीले सर्प देख्ने बित्तिकै मार्न खोज्छौँ त्यसो गर्दा पनि सर्पले हामीलाई डस्ने गर्छ आफ्ना गाउँठाउँ र समुदायमा पाइने सर्पहरूको बारेमा हामीलाई जानकारी हुनुपर्छ ती सर्पहरू कस्तो ठाउँमा बस्छन् कुन बेलामा बाहिर निस्कन्छन् कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ हामीले हाम्रो घर वरपर भएका सर्पहरू आकर्षित हुने ठाउँहरूको व्यवस्थापन समयमै गर्नुपर्छ
2: सर्पहरू लुकेर बस्ने भएकोले आफ्नो घर र खेल मैदानको वरिपरि सधैँ सफा राख्नुपर्छ झाडी ढुङ्गा हिलो र पातको थुप्रो हटाउनुपर्छ भने दाउरा पराल र सुकेका घाँस आदिको सही व्यवस्थापन गर्नुपर्छ रुख अथवा जमिनमा भएका प्वाल अर्थात् दुलोहरूमा जथाभावी हात छिराउन हुँदैन
3: अचलाजी रातिको समय र काम गर्ने बेलामा हामीले कस्तो कस्तो किसिमको सावधानी अपनाउनु पर्छ सर्पको जोखिम भएका ठाउँमा काम गर्न जानु अघि के गर्नुपर्छ होला तपाईँ केही भन्न सक्नुहुन्छ
2: उपेन्द्रजी तपाईँको जिज्ञासाको जवाफ दिनु अघि हामी श्रोता सहभागीहरूको प्रतिक्रिया सुनाउन है उहाँहरूले अपनाउनु भएको सावधानी र मलाई थाहा भएको कुराको तालमेल कत्तिको मिल्छ त्यो पनि हेरौँला हामीले केही श्रोता सहभागीलाई रातिको समय र काम गर्ने बेलामा सर्पदंशबाट बस्न तपाईँहरूले कस्तो सावधानी अपनाउने गर्नुभएको छ र किन भनेर सोधेका छौँ
6: मेरो नाम चाहिँ रविना भण्डारी घर दादिङ झाडी जङ्गलमा अनि त्यो धेरै धेरै सामानहरू राखेको ठाउँमा गोदामहरूमा अनि पानी मुनि नि हुनसक्छ दुलोमा त्यस्तै त्यस्तै ठाउँमा लुकेर बस्छ काम गर्दाखेरि लामो लामो लुगाहरू लगाएर हिँड्ने अनि रातिको समय हुँदाखेरि टर्च बाल्ने माथिसम्म आउने बुटहरू लगाउने अनि त्यसपछि दुलोहरू पुर्ने वरिपरि सफा सुग्घर गर्ने
7: मेरो नाम नारायण यादव हो मेरो घर वीरगन्ज पर्छ सर्पहरू लामो घाँस फोहोर भएको थुप्रो घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन् रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ लामो बाहुला भएको कपडा लगाउँछौँ चहकिलो उज्यालो हुने बत्ती बाल्छौँ काम गर्ने ठाउँमा सफा सुग्घर राख्छौँ
8: मेरो नाम चाहिँ अन्ता राउत घर बैतारी झारी उट्टेन भएको ठाउँमा फोहोरहरू भएको ठाउँमा अनि दुलोमा त्यस्तै ठाउँहरूमा लाइट बालेर अनि लट्ठीहरू लगेर अनि सफा सुग्घर गर्ने त्यो झारी पुट्यानाहरू फोहोरहरू भएको ठाउँमा दाउराहरू राखेको ठाउँमा त्यस्तो ठाउँमा नआने
9: सर्पहरू लामो घाँस फोहोरको थुप्रो घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौँ। कहिलेकाहीँ गीत बजाउँदै पनि हिँड्छौँ। खास गरेर रातको समयमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउँछौँ। चकिलो उज्यालो हुने बत्ती बाल्छौँ। शुद्धा झुनको प्रयोग गर्छौँ। घरको वरिपरि सफा सुग्घर राख्छौँ। ठुल्ठुलो झारहरू छ भने काट्छौँ। काम गर्ने ठाउँमा पनि सफा गरेर राखेका हुन्छौँ। यी पालहरू छ भने टाल्छौँ। मुसा र भ्यागुताहरू आउन दिँदैनन्।
3: हामीले भर्खरै सुन्यौँ सर्पदंशबाट बच्न रातिको समय र काम गर्ने बेलामा श्रोता सहभागीहरूले अपनाउनु भएको सावधानीको बारेमा उहाँहरूकै विचार। उहाँहरूमध्ये केहीले रातिको समयमा उज्यालो बत्ती अथवा टर्च लाइटको प्रयोग गर्ने गरेको र वर्षायामको समयमा खुट्टामा रबरको बुट लगाउने गरेको र पुरा बाहुला भएको कपडा लगाउने गरेको कुरा पनि सुनाउनु भयो। अब भन्नुहोस् न त अचलाजी, उहाँहरूले अपनाउनु भएको सावधानी पर्याप्त छ त?
2: उपेन्द्रजी, सर्पदंशबाट बस्ने उपायका बारेमा समुदाय बिस्तारै सचेत हुँदैछ भन्ने उदाहरणको स्वरूप आज श्रोता सहभागीको विचारलाई लिएको छु मैले। रातिको समयमा घर बाहिर निस्कँदा लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। यसले वरिपरि सर्प भएमा भगाउन मद्दत गर्छ। रातिको समयमा उज्यालो बत्ती अर्थात् टर्च लाइटको प्रयोग सधैँ गर्नुपर्छ। यसले आफ्नो वरपर भएका सर्पहरू परैबाट देख्न सकिन्छ।
3: म पनि के भन्छु है अचलाजी, यसै विषयमा सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पुरा खुट्टा छोप्ने गरी बाक्लो कपडा लगाउने गर्नुपर्छ। खाटमा मात्रै सुत्ने गर्नुपर्छ। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ र बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनु पर्छ।
2: तपाईँले ठिक भन्नुभयो उपेन्द्रजी, हामी खेतबारी तथा घाँस दाउरा लगायतका काममा जङ्गल जाँदा पनि लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। हरियो सर्प घाँस जस्तै हरियो हुने भएकोले घाँस काट्ने बेलामा अझ बढी सावधान हुनुपर्छ।
3: रातिको समय र काम गर्दाका बखतमा हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीहरूका बारेमा जानकारी दिन आज हामीसँग कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा सेवारत यसै सम्बन्धी विज्ञ डाक्टर केएन पौडेल हुनुहुन्छ।
4: केएन पौडेल, म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत छु।
3: सुर्खेतमा सर्पदंशको कतिको समस्या छ अथवा
4: कर्णाली प्रदेशमा सर्पदंश एकदमै ठुलो समस्याको रूपमा रहेको छ। फिसालु सर्पदंशको मात्रा चाहिँ केही कम भए पनि जुन फिसालु नभएको सर्पदंश छ त्यस एकदमै धेरै छ। दैनिक जसको दिनमा सिजनको बेलामा 3-4-5 बिरामी हेरिरहेको अवस्था छ।
3: विषालु कमै छ?
4: हजुर, विषालु कम छ। विषालु पनि हाम्रो दुई प्रकारको हुन्छ, धेरै जसलाई थाहा छ होला, जुन हाम्रो नर्भ्समा असर गर्ने प्यारालाइसिस गराउने विषालु सर्प र अर्को चाहिँ रगतमा खराबी देखाउने विषालु सर्प छ। हाम्रोमा चाहिँ रगतमा खराबी देखिने विषालु सर्प अलिक धेरै बढी मात्रामा छ। मतलब बिरामीको रगतहरू पातलो हुने, नजम्ने, रगत बगिरहने समस्या धेरै जसमा देखा पर्छ भने प्यारालाइसिस गराउने सर्पदंश चाहिँ अलिक त्यस्तै धेरै नभएको।
3: के जातिका सर्पहरू पाइन्छन्? अर्को एउटा प्रश्न, यो अब किसानहरू अथवा बाहिर खेतबारीमा काम गर्ने अथवा बाह्य ठाउँमा काम गर्नेहरूले सर्प दंशको ज्यादा शिकार हुनुपर्छ र रातिमा त्यसै गरी सर्पहरूबाट उनीहरू शिकार हुने गर्छन् भने, किनभने राति देख्न गाह्रो हुन्छ, यो बाहिर काम गर्दा होसियारी सावधानी के गर्नु पर्ला?
4: बाहिर काम गर्दाखेरि चाहिँ हामी विशेष त यदि हजुरहरूको भेगमा सर्पदंशकोहरू धेरै छन् भने हजुरहरू सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ दिउँसै पर्यारोपण गर्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ। दुई नम्बर, सर्पदंश धेरै भएको ठाउँमा चाहिँ विशेष त बुट टाइपको जुत्ताहरू लगाउनु, किनकि सर्पले धेरै टुट्ने भनेको खुट्टामा हो। र हाम्रो चाहिँ दाजुभाइहरू दिदीबहिनीहरू धेरै जसो खाली खुट्टा जाने या खेतबारीमा काम गर्दाखेरि चप्पल मात्र लगाएर जाने क्रम छ। यसको क्रममा चाहिँ सर्पदंश अलिक धेरै हुने गर्छ। बुट अथवा अलिक ठुलो जुत्ता लगाउन सक्यो भने केही न केही रूपमा सर्पदंश कम भइहाल्छ। अर्को कुरा चाहिँ राति सुत्ने बेलामा हामीले जुन झुलले चाहिँ गर्मीमा लाफाटीबाट जोगाउन सक्छौँ, त्यो सर्पको हकमा चाहिँ यो सर्प घरभित्र पनि आउने भएको हिसाबले चाहिँ झुलमा सुत्दाखेरि हामी बाहिर गर्मी भयो भनेर छतमा सुत्ने या बाहिरी पारदरीमा सुत्ने पानी छ, त्यसमा चाहिँ हामीले झुल लगाएर सुत्यो भने चाहिँ पेटको टोकाइबाट केही न केही हदसम्म धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। फुल लुगा लाउने, बुट लगाउने र सर्पवंश भइहाल्यो भने पनि कसरी यसबाट जोगिने भन्ने कुराको सामान्य ज्ञानहरू सबैले राख्न सक्यो भने पनि बस्न सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ।
3: अब यो सर्पदंशको लागि भेरी क्षेत्र अथवा बाँके, बर्दिया, सुर्खेत, दाङदेखुरी यो भेग पनि प्रशस्त सर्पदंशबाट आक्रान्त क्षेत्र हो, त्यसकारणले हामीले अपनाउनु पर्ने अरू सावधानी के छन्?
4: सर्पदंश भइहाल्यो भने चाहिँ फिसालु सर्प या गोमनहरूले चुकेको हकमा चाहिँ एक घन्टाभित्र नै अस्पताल पुग्नुपर्ने भनेर अहिले विभिन्न अध्ययनहरूले देखाएको छ। अन्तखेरि वान आवरलाई चाहिँ हामीले गोल्डन टाइम दिएका छौँ। हामीले जुन परापूर्व कालदेखि सुनिरहेको गरिआएको कुराहरूमा बढी ध्यान दिँदाखेरि कहिले एक घन्टा बितिजाने हो कि भन्ने डर त्रास पनि छ। हामीलाई गर्दाखेरि खुट्टा बाँध्नुपर्छ अथवा यो त्यो गर्नुपर्छ अथवा डोरी कपडाले बाँध्ने भन्ने चक्करमा कपडा खोज्ने या डोरी खोज्ने क्रममा हामीले धेरै टाइम बर्बाद गर्नु पनि हुँदैन। अन्तखेरि हामी चाहिँ सबैजनालाई त्यस्तो केही नगरिकन तुरन्त आफूसँग जे सवारी साधन छ त्यही सवारी साधन नभए एम्बुलेन्समा आउने नभए आफ्नो छरछिमेकमा आफ्नो घरमा जे सवारी साधन छ चाहे त्यो बाइक नै मोटरसाइकल किन नहोस् यसमा बसेर भयो भने सबभन्दा पहिलो काम चाहिँ नजिकको स्वास्थ्य सर्पीमा जाने र सर्पले टोकिहालेमा चाहिँ नआत्तिने नआत्तिकन धैर्य गरेर सकेभन्दा सबभन्दा छिटो रूपबाट कसरी म नजिकको सर्पदंश उपचार गर्न सक्ने नजिकको स्वास्थ्य संस्था स्वास्थ्य कर्मी भएको ठाउँमा चिकित्सक भएको ठाउँमा कसरी पुग्छु भनेर सोच विचार गरेर एक घन्टाभित्र नजिकको स्वास्थ्य संस्थामा पुग्न सक्नुभयो भने सबभन्दा राम्रो हुन्छ। र यो क्रममा चाहिँ ब्लेडले काट्ने बिख निकाल्ने या बाँध्ने क्रममा कुनै पनि काम गरेर टाइम बर्बाद नगर्न सबैलाई यसमा टाइम मात्र बर्बाद हुन्छ। त्यो टाइममा तपाईँको नजिकको जे सवारी साधन सुविधा छ त्यो सवारी साधन मार्फत नजिकको स्वास्थ्य संस्थामा पुगेको राम्रो छ। विशेष त सकिन्छ भने सर्पदंश उपचार केन्द्रमा गएको राम्रो जसले चाहिँ सर्पको बिख काट्ने विष मार्ने तपाईँहरू भएको स्वास्थ्यमा जानुभयो अझ हजुरको टाइम बचत हुन्छ। उहाँहरूको धेरै हुन्छ उहाँले त्यस्तो केस ह्यान्डल गरिरहनु भएको हुन्छ र सकिएन भने पनि राम्रो चिकित्सा भएको ठाउँमा जाने सल्लाह दिन्छ।
3: धामी झाँक्री ढ्याङ्ग्रो घन्टी यस्तोको लागि चाहिँ यहाँको सल्लाह के छ? जस्तो यस्तो पनि चलन छ भन्ने सुनिन्छ नि
4: धेरै जसो सर्प विषालु सर्पको टोकाई सर्पदंश चाहिँ विषालु हुँदैन। विषालु सर्पदंश नहुँदाखेरि चाहिँ धेरै हाम्रो दाजुभाइ

0: छिन छिन सोच्नु भएन हजुर, लेकिन दशहरामा दुईटा तिनटा चाहिँ विषालु सर्पको टोकाइ छ र यस्तो विषालु सर्पले टोकाइ जलाई ठुकेको छ त्यो बिरामी धामी झाँक्रीका गयो भने चाहिँ उसको ज्यान जोगाउन लगभग असम्भव हुँदैन। त्यही भएर हामी चाहिँ सकेसम्म धामी झाँक्रीमा नगइकन स्वास्थ्य संस्थामै जानु सल्लाह दिन्छ।
1: रातिको समय र काम गर्दाका बखत हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर के एन पौडेलप्रति हामी आभारी छौँ।
2: आमा, राति छ, कता जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो अनि।
2: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिका समयमा के कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा संवाद गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलसँगको कुराकानी सुन्यौँ।
1: यति बेला भने रञ्जनी र राजीवको कथाको चौथो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र बिरामीलाई केही पनि खुवाउन नहुने कुरा सिकाएका थिए। त्यस्तै सर्पले डसेको ठाउँलाई स्थिर राख्नुका साथै बिरामीको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो बनाउनु पर्ने कुरा पनि थाहा पाएका थियौँ।
7: हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने सन्देश पनि नाटकको अघिल्लो खण्डबाट सिकेका थियौँ। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर जति सक्यो छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने सन्देश पनि नाटकले दिएको थियो। हटिया बजारमा पुगेर रञ्जनी र राजीवले आज के गर्दैछन् त थाहा पाउन हामी पनि जाउँ उनीहरूसँगै हटियातिर।
8: राजीव, मोटरसाइकल यहीँ पार्क गरौँ होला, हाट बजारमा त साह्रै भिड छ।
9: हुन्छ रञ्जनी, यहीँ पार्क गर्नु पर्ला मोटरसाइकल, खाली ठाउँ पनि रहेछ।
8: हुन्छ हुन्छ राजीव, म ओडिहाल्छु है त। ओहो, झाडी पो रहेछ यहाँ त।
9: झाडी भएतिर नजाऊ है, ल म यहीँ बाइकलाई पार्क गर्छु। यहाँ झाडी अलिक कम भयो नि, कम रहेछ। लजौँ, जे होस् हाम्रो महत्तरी जिल्लाको पिप्राको हाटको जति तारिफ गरे पनि कम नै हुन्छ भने। बाहिर बाइक राख्ने ठाउँमा झाडी भए तापनि यता हाटमा चाहिँ रहेनछ।
8: त्यो त हो है राजीव, कहाँ कहाँबाट तरकारी, फलफुल, भाँडा बर्तन, मेकअपका सामानहरू बेच्न र किन्न मानिसहरू आइपुग्छन्।
9: हो त नि रञ्जनी, अझ कति व्यवस्थित छ हेर त, सफा पनि छ, वरिपरि किरा मच्छर झिङ्गा सर्पहरू नआओस् भनेर झाडीहरू पनि सफा।

0: गरेको रहेछ।
1: त्यो चाहिँ हो है राजीव। अब हाम्रो पिपरा राम्रो पिपरा भएर होला नि त।
0: अनि रञ्जनी, खासमा तिमीले मलाई हातमा लिएर किन आएको नि? सामान त तिमीले के किन्नु छ जस्तो लागेन त मलाई।
1: खासमा नि राजीव, मलाई बच्चादेखि नै सपेराले बिन बजाएर सर्प नचाहेको हेर्न एकदमै मनपर्छ। त्यही भएर हातमा लिएर आएको तिमीलाई। बरु उता जाउँ न, मानिसहरू जम्मा भएका छन्। पक्कै पनि सपेराले बिन बजाएर सर्प नचाहिरहेको होला, आवाज पनि आइरहेको छ। जाउँ न।
0: रहर पनि के लाग्ने है तिमीलाई? मलाई त बच्चामा सर्पले टोकेको भएर होला डरै लागेर आउँछ भने।
1: केही डर मान्नु पर्दैन क्या राजीव। सपेराले कति मजाले सर्पलाई सम्मोहित बनाएर नचाहिरहेको हुन्छ। जाउँ हिँड न।
0: ल ल
1: ल हेर त राजीव, सपेराले बिनको धुनमा कति मजाले सर्पलाई नचाहिरहेको छ। अझ सर्प त गोमन नै हो जस्तो छ।
0: गोमन सर्प नै हो, तर यसरी सर्पलाई बिन बजाएर सपेराले नचाहेकोमा चाहिँ एकदमै दुःख लागिरहेको छ रञ्जनी। सबै जनावरको आफ्नै अधिकार हुन्छ नि, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। सर्पको पनि त आफ्नै अधिकार छ नि, हो कि होइन भन त?
1: त्यो त तिमीले ठिक भन्यौ राजीव।
0: अझ आफ्नै मनोरञ्जनको लागि यसरी बिनको धुनमा मोहित बनाएर अरूलाई मनोरञ्जन दिनु त कदापि ठिक लाग्दैन है मलाई त। त्यसमाथि सर्पहरूको पनि आफ्नै विशेषता छ नि, खेतमा मुसाहरू खाइदिएर बाली नालीको रक्षा गर्छन्, अझ जैविक विविधतालाई सन्तुलनमा राख्छन्।
1: त्यो त मलाई पनि थाहा छ नि राजीव। ल तिमी भन्छौ भने आजदेखि सर्पलाई लट्ठ बनाएर नचाहेको हेर्न भन्न, अब त खुस।
0: यो बात चाहिँ सही गर्यो है तिमीले। यही बातमा आज म तिमीलाई तातो झेरी खुवाउँछु।
1: ओहो झेरी, हुन्छ हुन्छ जाउँ न त।
0: ल ल ल जाउँ, अनि झेरी खाएर घरतिर लाग्नुपर्छ है त, पानी पनि पर्ला जस्तो भइरहेको छ।
1: हुन्छ राजीव। ओहो राजीव, जिरी पुरी र तरकारीको बास्ना कति मिठो आएको। हरर,
0: अब रञ्जनी पनि के बात गर्छ, यो जिरी पुरी र तरकारीको होटल लक्ष्मीनियाको पो हो त, जनकपुर धाममा वर्ल्ड फेमस छ, अनि यति लोभ लाग्दो र बास्नदार हुँदैन त।
1: त्यो त हो राजीव, तर जे होस् यो लक्ष्मण दाजुको होटल चाहिँ तारिफ गर्नै पर्छ। कति सफा सुग्घर राखेका हुन्छन्, सबै खानेकुरा छोपेर राखेका हुन्छन्, झिङ्गा पनि भन्कन दिँदैनन्। अझ कति ताजा ताजा तरकारीको स्वादिलो र मिठो तरकारी पकाएर खुवाउँछन्। जेरीको त के कुरा गर्नु होइन राजीव।
0: अब जेरी पुरी र तरकारीको तारिफ मात्र गरेर बस्छौ कि खान्छौ पनि? ल म त खान थालेँ है।
1: हुन्छ हुन्छ। तात तातो जेरी त खानुको मजा नै बेग्लै भनेको, कति स्वादिलो र स्वास्थ्यकर। म त अर्कोचोटि हात आउँदा फेरि पनि जेरी खान्छु।
0: ल ल भइहाल्छ नि रञ्जनी।
1: हुन्छ राजीव। अनि जेरीको तारिफ गर्दा गर्दै तिम्रो नि एउटा कुराको त साह्रै तारिफ पो गर्न मन लाग्यो त।
0: के कुरा हो रञ्जनी?
1: के भने नि, अघि सपेराले बिन बजाएर गुमन सर्पलाई लट्ठ बनाएर नचाहेको देखेर तिमी कति संवेदनशील भएर हरेक जनावरको अधिकार हुन्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भनेर भनेको सुन्दा साह्रै खुसी लागेको छ।
0: ए हो रे रञ्जनी, म त सानै बेलादेखि कुनै पनि जनावरलाई आफ्नो मनोरञ्जनको लागि प्रयोग गरेको मनै पर्दैन भने।
1: कस्तो राम्रो विचार राजीव तिम्रो, म त तिमीबाट प्रभावित नै भए। तर सपेराले कति सजिलै सर्पलाई आफ्नो बसमा राख्न सकेको के है, टोक्दा पनि नटोक्ने।
0: अब त्यो त उनीहरूले पहिला नै सुरक्षाका सबै मापदण्डहरू पुरा गरेका हुन्छन् नि, अनि सर्पले टोक्दा विष नलागोस् भनेर सर्पको सबै दाँत निकालिदिएको हुन्छन्, अनि कहाँबाट सर्पले टोक्दा हानि गर्छ त भन त।
1: त्यो पनि हो है, हामीले पनि यसरी नै सबै सुरक्षाका मापदण्ड पुरा गर्न सके त सर्पदंशबाट हुने क्षतिलाई कम गर्न सक्छौँ नि है।
0: हो त, हिजो दिनेशले पनि आफ्नो जुत्ता लगाउनु अघि जुत्तामा के छ भनेर हेरेको भए उसलाई जुत्तामा लुकेर बसेको करेज सर्पले टोक्दै टोक्दैन थियो नि, हो कि भन त।
1: हो नि, त्यही भएर त खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र पालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी, र जुत्ता लुगा लगाउनुभन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
0: अझ परालको कुन्यो वा टौवाबाट पराल तान्दा ध्यान दिनुपर्छ, गोमन जस्ता सर्पभित्र लुकेर बसेका हुन सक्छन्। अग्ला घाँसमा, खाल्डोमा, रुखको पाल आदिमा हात छिराउनुहुन्न, त्यसै गरी हरियालीमा हरियो पिट भाइपर जातिको सर्प नदेखिन सक्छन्। त्यही भएर घाँस काट्दा ध्यानपूर्वक काट्नुपर्छ।
1: हो त नि, अझ सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्न परेमा वा काम गर्नु परेमा सदैव अतिरिक्त होसियार हुनुपर्छ। धानबारी, झाडी, अग्ला घाँसहरू भएको इत्यादि ठाउँहरूबाट हिँड्न परेमा लामो लट्ठी लिएर हिँड्नुपर्छ। रातको समयमा बाहिर निस्किनु परेमा वा चर्पी प्रयोग गर्न जानु परेमा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। आफ्नो वरिपरि सर्प भएमा सर्प भगाउन लट्ठीले मद्दत गर्छ नि, होइन त राजीव?
0: हो त नि रञ्जनी। ल, खाजा पनि खाइसक्यो, अब लाग्ने कि घरतिर?
1: हुन्छ हुन्छ।
0: होइन रञ्जनी, कति टिकटक बनाइरहेकी, पानी पर्न लागिरहेको छ, छिटो जाऊ न, अहिले पानी पऱ्यो भने त पुरै भिजिन्छ।
1: ल ल, सकियो कि राजीव?
0: हेर न फेरि, कहाँ झाडीतिर टिकटक बनाउँदै जान लागेको नि, सर्प हुनसक्छ टोक्ला भनेर अघि भर्खरै त्यत्रो कुरा गरेको होइन हामीले, फेरि अध्ययारो नि हुन थालिसक्यो।
1: अँ त है, म आइहालेँ। ल बसौँ त बाइकमा।
0: बसो बसो।
1: अनि थाहा छ राजीव, आजको हाटमा घुम्न आएको भनेर यहाँ बनाएको टिकटक राख्नु पर्ला, लाइक गर है।
0: भइहाल्छ नि।
1: अनि सुन त, बाटोमै दिनेशको घर पर्छ, उसलाई सर्पदंशको सुई हालेपछि उसको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भनेर हालखबर बुझ्न पो जाने हो कि?
0: कुरा त ठिक गर्यौ तिमीले, अस्ति सर्पदंश केन्द्रबाट लिएर आएपछि भेटेकै छैनौ हामीले, जाउँ न त भेटौँ दिनेशलाई। पानी पर्ला जस्तो भयो भने दिनेशकैबाट उसको रेनकोट लिएर जाउँला, हुन्न?
1: हुन्छ हुन्छ।
0: ल, मैले मोटरसाइकल स्टार्ट गरेँ, जाउँ है त।
1: हुन्छ हुन्छ राजीव।
2: सानो छँदा राजीवलाई सर्पले टोकेको विषयमा रञ्जनी र राजीवले हाट बजारमा कुराकानी गरे। हामीले पशु अधिकारको बारेमा पनि ख्याल गर्नुपर्ने सन्देश आजको नाटकले दिएको छ भन्ने मेरो बुझाइ छ अचलाजी।
3: तपाईँको बुझाइमा म पनि सहमत छु उपेन्द्रजी। सर्प नचाउने व्यक्तिहरूले पनि सर्पको अधिकारको ख्याल गर्नुपर्छ भने सर्पको डसाईबाट आफू र दर्शकहरूलाई बचाउन सुरक्षाका उपायहरू अप्नाउनु पर्छ भन्ने मेरो तर्क हो। म पनि अब रातिको समयमा घर बाहिर निस्कनु पर्दा टर्च लाइटको साथमा लामो लौरोले जमिनमा ठ्याक ठ्याक आवाज निकाल्दै हिँड्ने गर्छु।
2: रञ्जनी र राजीवको कहानीको कुरा गर्दा गर्दै तपाईँ त व्यक्तिगत प्रतिबद्धता गर्न पो पुग्नु भयो अचलाजी।
3: म मात्रै होइन उपेन्द्रजी, हामी सबैले सर्पदंशबाट सुरक्षित रहनका लागि प्रतिबद्धता गर्नुपर्छ र त्यही प्रतिबद्धताका अनुसार पूर्व तयारी वा सावधानीका उपायहरू अप्नाउनु पर्छ। सर्पले डसेपछि उपचार केन्द्रमा पुगेका दिनेशको स्वास्थ्य अवस्थाबारे थाहा पाउन रञ्जनी र राजीवको कथाको अर्को भाग सुन्न नछुटाउनुहोला है।
4: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
3: सहभागी श्रोता, यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस चौथो भागबाट म अचला
2: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
3: आजलाई विदा दिनुहोस्।
2: नमस्ते।
5: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: છે સામુદાયિક રેડિયો.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन.
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9 34।

0: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
3: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
0: हो खिचौँ खिचौँ केटाकेटी सबैको सामूहिक खिचौँ न
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
5: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
4: ल ल गएर तुरुन्त बुक गरिहाल है
6: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
7: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20437 सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
8: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
10: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
9: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
11: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
7: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29163 98550 74503 र 98511 84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने। दाँतमा सिसा सिमेन्ट भर्ने। नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने। दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन। फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 056-513-412। मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्ता पूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
12: न्युरो सर्जरी सेवा,
11: न्युरो साइकियाट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन। फोन 056-525-514 र 525-517।
13: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
14: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
18: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि।
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ़ फोन नम्बर 0556 98 833 र 598 834

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 934
3: विजय एफएम 101.6 सामु

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्र।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
6: आमा, राति छ, कता जान लाग्नु भयो नि?
7: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
6: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
7: किन नि सानो लट्ठी र टर्च लाइट?
6: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
7: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
6: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
9: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: زي FM XM 8.9
1: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
9: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
12: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि

0: सम्पूर्ण भक्तजनहरूलाई सूचना। गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
5: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
6: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
7: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
5: हार जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
8: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
7: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
9: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

पछिल्लो दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै छापाका लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको डोला गाउँलाई वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने शीर्षकको

0: शुभ समाचार।
1: डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर 8 स्थित डोला गाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्य सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो। प्रकृतिमै रमाऊ, प्रकृतिमै कमाऊ, वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। 165 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ। अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ। बेर्ना वितरण कार्यक्रममा बोल्दै आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो। उहाँहरूले वातावरण मैत्री गाउँ विकासका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइतीघर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले जसमा लेखिएको थियो हामीहरूलाई निको पार्छौं हामीलाई कसले निको पार्छ मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो जसमा लेखिएको थियो पीडित डाक्टर जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो उनीहरू विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन् प्रशिक्षार्थी डाक्टर मेरा मेडिकल अधिकृतलाई श्रम ऐन 2074 तोकेको भन्दा बढी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनु परेको डाक्टर कृष्ण सेढारीले बताएका छन् श्रम ऐन बमोजिम दैनिक अधिकतम दिनमा 12 घण्टा अर्थात् सातामा 72 घण्टा काम र एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने हो उनले भने तर त्योभन्दा बढी काम गरिएको छ डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन त्यसैले प्रदर्शनमा आउनु परेको हो अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको डाक्टर बिरामी छ स्वास्थ्य सेवा बिरामी छ देश बिरामी छ लेखेको पोस्टर बोकेका थिए यो विषय उठाएको हाम्रा लागि मात्र होइन गरिब जनताले सेवा पाउने नेपालको वीर अस्पताल त्रिवेणी शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर 26 घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौ उनले सुनाएका छन् 24 घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरे सरह उनको भनाइ छ सुशासन पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब 2/3 बहुमतको शक्तिशाली राजसपा सरकारले जनअपेक्षा जगाए पनि सडकमा न्याय खोज्ने नागरिकको भिड घटेको छैन पालेन्द्र शाह प्रधानमन्त्री बने यथा असार मसान्तसम्म 800 भन्दा बढी प्रदर्शन र धरना काठमाडौँमा मात्रै भएका छन् चिकित्सकदेखि बलात्कार पीडितसम्म मिटर ब्याज पीडितदेखि प्रहरी कारवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सडकमा गुन्जिरहेका छन् सडकमा रोकिएका छैनन् असन्तुष्टिका स्वर शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: संविधान संशोधनका लागि बहसपत्र कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाएको छ तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका बहसपत्र कार्यदल संयोजक असीम शाहले असार 32 प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई रासोपा बाहेक सबै राजनीतिक दलले अपनत्व लिएका छैनन् कार्यदलले बुझाएको प्रतिवेदनका सन्दर्भमा सदस्यहरूले नै अनभिज्ञता प्रकट गरे प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असीमको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्ने वा पुनर्लेखनको तयारी गर्ने भन्ने अन्यल चिर्न नसक्दा 7 राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल बहिष्कार गरेका थिए कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र तराई केन्द्रित दलहरू समेतलाई सदस्यका रूपमा राखिएको थियो प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र तेस्रो ठूलो दल नेकपा एमाले शुरूबाटै बैठकमा सहभागी जनाएनन् कंग्रेसले आफ्नो प्रतिनिधि शुरूबाटै नपठाएको कंग्रेस उपसभापति एवं पार्टीको तर्फबाट संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भूषालले बताइन् त्यस्तै नेकपा एमाले शुरूवाती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो असारको अन्तिम हप्ताबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा लोसपा जसपा र राजमो सहित 4 दलले लिखित असहमति जनाएर कार्यदलबाट बाहिरिएको नेकपाका नेता देवगुरूङले बताए त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी भएको छैन संयोजक शाहले पहिलो बैठकमा संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति सहभागिता र तथ्यमा आधारित हुने बताएका थिए उनले पछिल्लो 3 महिनामा सबै दलको सहभागिता गराउन भने सकेनन् संविधान संशोधन मस्यौदा प्रतिवेदनमा रासोपाको एक लौटी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
2: नेपालको राजनीति यति बेला अत्यन्तै संवेदनशील मोडमा उभिएको छ। सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य नारा दिएर आफ्नो कार्यकाल अगाडि बढाए पनि व्यवहारमा भने राजनीतिक प्रतिशोध र लोक रिज्याईलाई प्रशय दिएको स्पष्ट देखिन थालेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सत्ता सम्हालेपछिका दिनहरूमा विपक्षी दलका शीर्ष नेता, उच्च पदस्थ व्यक्तिहरू र प्रतिष्ठित व्यवसायीहरूलाई निशाना बनाउने क्रम तीव्र रूपमा बढेको छ। बिना अनुसन्धान पहिले थुन्ने अनि मात्र सुन्ने जुन शासकीय शैली र प्रवृत्ति पछिल्लो समय राज्यका अनुसन्धान निकायहरूमा हावी भएको छ। यसले समग्र लोकतान्त्रिक अभ्यास, विधिको शासन र अनुसन्धान निकायहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्नचिह्न खड़ा गरेको छ। हालै मात्र पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको गम्भीर आरोप लगाएर पक्राउ गरिनु र अन्तत विशेष अदालतले बिना धरौटी साधारण तारिखमा रिहा गर्न दिएको आदेशले सरकारको नियत र अनुसन्धानको फितलोपनलाई छर्लङ्ग पारेको छ। पर्याप्त प्रमाण भए पूर्वपक्षका लागि थुनामा नपठाए पनि महँगो धरौटी माग्ने अभ्यास हुन्छ, तर विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले एक रूपियाँ पनि धरौटी माग्न आवश्यक देखेन। यो घटना पहिलो पटक भने होइन। पालिन्द्र सरकार आएपछि राजनैतिक प्रतिशोधको श्रृङ्खला निकै लामो बन्दै गएको देखिन्छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई समेत सरकारले यस्तै शैलीमा पक्राउ गरेर थुनेको थियो, तर पछि अदालतले साधारण तारिखमा रिहा गरिसकेको छ। यसै गरी पूर्व मन्त्री दीपक खड्काको पक्राउ र थुना सम्बन्धी प्रक्रिया नै गैर कानूनी ठहर गर्दै सर्वोच्च अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। खड्कालाई पक्राउ गर्दा प्रयोग गरिएको कानूनी आधार र त्यसपछिका म्याद थपका निर्णयहरू दुवैमा गम्भीर त्रुटि रहेको ठहर गरेको थियो। एकातिर अदालतले प्रमाणको अभावमा पौडेललाई रिहा गरेको छ भने अर्कोतर्फ यस निर्णयपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायालयमाथि नै प्रश्न उठाएका छन्। सत्ता र प्रतिपक्ष बीचको द्वन्द्व अब न्यायिक निर्णयमाथिको बहसमा गएर ठोकिएको छ। विष्णु पौडेलको रिहाईप्रति असन्तुष्टि जनाउँदै रासोपा सांसद यज्ञ मणि न्यौपानेले सामाजिक सञ्जाल मार्फत न्यायालय पुनर्संरचनाको प्रश्न उठाएका छन्। उनले लेखेका छन्, विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमले स्पष्ट पारिरहेको छ, न्यायालय पुनर्संरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। त्यसै गरी रासोपाकी अर्की सांसद टीका संग्रौलाले सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रवि लामिछानेको विषयलाई झिकेर न्यायालयको दोहोरो मापदण्डमाथि प्रश्न गरेकी छन्। सरकारको यो पहिले थुन्ने अनि सुन्ने कार्यशैलीले राजनीतिक वृत्तमा मात्र होइन देशको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रलाई पनि नराम्ररी त्रसित र आतंकित बनाएको छ। मुलुकको अर्थतन्त्रमा 80% भन्दा बढी योगदान दिने निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सधैँ शंकाको घेरामा रहने अपराधी जस्तो देखिनु अत्यन्त दुःखद कुरा हो। बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरिरहँदा बाहिरबाट केही नीतिगत सुधारहरू झिल्काहरू देखिए पनि भित्रभित्रै व्यवसायीहरू निकै डराएका छन्। सुशासनको नाममा पुराना र विवादित फाइलहरू पल्टाउने प्रक्रिया आफैमा नराम्रो होइन, तर ती प्रक्रियाहरू कुन नियत र उद्देश्यले अगाडि बढाइएका छन् भन्ने प्रश्न बढी महत्वपूर्ण हुन्छ। प्रतिशोधको राजनीतिले कानूनको शासनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने शीर्षकमा गोर्खापत्रमा खबर छ। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 26 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो, निर्वाचन आयुक्त राणाले यसबारे थप प्रस्ट्याउँदै भन्नुभयो, संक्रमणकालीन अवस्थामा नि वर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यतिबेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो रहेन। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आयो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनुअघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
2: मनसून प्रणाली थप सक्रिय भएको छ। मनसून प्रणाली सक्रिय हुँदा वर्षा पनि धेरै हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसून थप सक्रिय भएको हो। मंगलबारसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुनेछ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। न्यूनचापीय रेखाले अबकै एक हप्ता नेपालमा वर्षाको आउजाउ बाक्लो हुने सम्भावना बलियो देखाएको जलवायु विज्ञहरूले बताएका छन्। बंगालको खाड़ीमा बनेको वर्षा गराउने प्रणालीले आगामी एक हप्तासम्म मनसूनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ। मध्यपहाड़ी भागमा राम्रो वर्षा हुनेछ भने बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीले नेपालका धेरै ठाउँमा वर्षा गराउने जनाइएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
3: दुई तिहाई ज्येष्ठ नागरिक व्यवसायमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्, जसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन्। स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरूषको संख्या 72.2% छ भने महिलाको संख्या 64.3% छ। यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ। नेपालमा 60 वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ। 70 वर्ष पुगेका नागरिकहरूलाई मासिक 4,000 वृद्ध भत्ता समेत दिने गरिएको छ। दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: रौतहटको गरूडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रुपियाँ सापटी लिइन्। महतोले वार्षिक 36% ब्याज लिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको चौबर लगभग 6,00,000 रुपियाँको तमसुकमा खातुनलाई ल्याप